0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज। टुनिखेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी खुसी र सफल हुनु कारण बन्दीपुर माउन्टेन रिजोर्ट। बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्छ अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर चा टुनी खेल तनहुँ। फोन 065-520-125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
1: आँखाका बिरामीहरूलाई खुसीको खबर,
2: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
1: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू,
2: सार्वजनिक निदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
1: आँखाको दृष्टि परीक्षण, चस्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चस्माहरू उपलब्ध गराइन्छ।
2: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
1: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
2: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
1: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
2: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461-13100, 98461-23860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेवडार, कृष्ण बगैँचा, लम्जुङ।
3: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
4: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
3: जीएमसी स्पेशल मिट मसला, हैन के सुन्दैछु म यो?
4: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
3: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
4: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
3: ढुङ्गोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि ढुङ्गोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ, सम्पर्क नम्बर 98065-043-23।

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622 9856806622।
2: अब लमजुङ बेसिसारमा पुरानो भरोसा नयाँ प्रविधि, मोडेल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
3: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
2: थप जानकारीको लागि सम्पर्क मोडेल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल। सम्पर्क फोन नम्बर 0625 0004 98400।

0: मोती हेल्थ क्लिनिक डुम्रे बजार को सूचना।
1: हरेक महिनाको दोस्रो शनिबार नसा मानसिक छारे रोग तथा लागो सद्रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट छाती मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, इसिजी, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: सम्पर्क नम्बर 0658080170 र 0658080287।
3: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
4: नेशनल इलेक्ट्रोनिक्स तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
5: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
4: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
5: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, बास्तै न्यू रोड, दमौली तनहो। फोन नम्बर 9856607424, 9860102।
4: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
6: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं।
7: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
6: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
7: आजै सम्पर्क गर्नुहोस् 0615746068 97649447474।
6: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
9: नबिर्सी भराई,

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: ए बहिनी हेर हेर कति राम्री देखिए कि मेरो श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
2: छ्या दाई पनि म के राम्री छु र यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न नाकमा फुली कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
1: होइन यति विधि चिटिक बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ।
2: विनोद सुनसादी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
3: हजुर हामी कहाँ शुद्ध सुनसादीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनसादी खरिद बिक्री गरिन्छ।
4: विनोद सुनसादी पसल पालुङटार नगरपालिका 5 छाती पोखरी गोर्खा।
5: प्रोपाइटर विनोद सुनार, मोबाइल 98 31 39 505 र 98 166 95 850।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू
7: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरू लेजर प्रविधिबाट बिना ठुलो चिरफार उपचार गर्ने विधि,
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
7: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन,
6: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
7: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
6: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन? यदि त्यसो हो भने सिम्केश्वरी रेडी मिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खैरिनी 2 मार्की चोकमा सम्पर्क गर्नुहोला।
9: हामी कहाँ गुणस्तरीय ढलनका लागि आरएमसी कंक्रिट उपलब्ध छ। गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी ढुवानी गरिन्छ। कम्पनीका दक्ष इन्जिनियरबाट इस्टिमेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ। गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस्। हंसी सिमेन्ट तनहुको अधिकृत विक्रेता भएकोले हंसी सिमेन्ट प्रयोग गरी कंक्रिट बनाइन्छ। सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रिट प्राली आबु 2 मार्की चोक तनहु। प्रोपाइटर कोपिलाल गुरुङ, मोबाइल नम्बर 98-65-25-562 र 98-028-25-562।
10: नेशनल सिटी हस्पिटल,
11: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
12: विशेषज्ञ चिकित्सक र सेवाहरू,
13: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
12: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
13: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
12: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
12: फिजिसियन डाक्टर गौरीराम महतो,
13: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
12: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
13: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
12: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
13: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
12: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हॉस्पिटल, हॉस्पिटल रोड भरतपुर, संपर्क 0956493611।
11: तपाईको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हॉस्पिटल।
0: अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: एसएलटी लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
1: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि के ल्याउनै पाइएन।
0: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो, हातीभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
1: केलाई पिर मान्छ र सोल्टिनी, डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
0: सोल्टी पनि
2: भरत एन्ड साजन सुनचादी दोकान गौतम गहना पसल बन्दीपुर एक डुम्रे बजार तनहुँ पृथ्वी राजमार्गको अगाडि कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोप्राइटर भीमबहादुर गौतम र मीना गौतम, सम्पर्क नम्बर 98460 40214, 98266 77776 र 0635 80 278।
3: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।

0: extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्री बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार जोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसुति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, पाप दम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहु। सम्पर्क नम्बर 9855-63-006-065-580-76 580-289।
3: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
1: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोर्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमल सिन्हाबाट इनोमली स्क्यान गरिन्छ।
3: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखर काइस्तद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
2: सम्पर्क 065-580-229। सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर एक डुम्रे बजार तनहुँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: भर्ना खुल्यो गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुमा शैक्षिक सत्र 2083-84 को लागि वार्षिक सेमेस्टर प्रणाली तर्फ BA BBS र BEd नेपाली अंग्रेजी गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ BBA र BICT मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा इन्ट्रान्स फारम भरी आफ्नो सिट सुरक्षित
2: BICT को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति श्रावण 25 गते सम्म, प्रवेश परीक्षा भाद्र 5 गते दिउँसो 1 बजे, कक्षा सञ्चालन भाद्र 31 गते देखि, जम्मा सिट संख्या 33 जना मात्र।
1: थप जानकारीको लागि सम्पर्क क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस व्यासेक विज्ञान चौर दमौली तनहुँ। सम्पर्क नम्बर 0-65-590-096, 98-560-62-097 र 98-560-24-528। बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई ओडा नम्बर 1 देखि ओडा नम्बर 6 भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसाय फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नु हुन समेत अनुरोध गरिन्छ। साथै चालू आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालु आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ।
3: डेङ्गु रोग सम्बन्धी अत्यन्त जरुरी सूचना। डेङ्गु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टेस नामको लामखुट्टेको टोकाइले डेङ्गु रोग सर्ने भएकाले यो रोग लागेपछि निम्नानुसार चिन्ह तथा लक्षणहरू देखा पर्ने गर्दछ। रोग लागेपछि देखा पर्ने लक्षणहरू: जाडो हुँदै उच्च ज्वरो आउने, जिउ दुख्ने, जोड्ने तथा हाडहरू बेसरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने। रोग लागेको केही समयपछि छाला मुनि रगत जमेको धब्बाहरू देखा पर्ने, साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा वा शरीरका अन्य अङ्गहरूबाट रगत बग्न सक्ने हुन सक्छ र ज्वरो आएको केही समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने हुन्छ। डेङ्गु रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो। यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकोले अनावश्यक रूपमा नाङ्गो जिउ बाहिर नबसौं। बाहिर निस्कन परेमा पुरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्कने बानी बसालौं। घर वरिपरि भएको खाल्टाखुल्टीमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता खाल्टाखुल्टीलाई माटोले पुर्ने व्यवस्था गरौं। डेङ्गु रोग लागेको बिरामीलाई झुलभित्र सुताउनाले रोग सर्ने सम्भावना कम हुने भएको हुँदा बिरामीलाई झुलभित्रै सुताउने गरौं। व्यक्तिगत बचावका लागि लामखुट्टे भगाउने मलमको प्रयोग गरौं। लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै महत्वपूर्ण उपाय भएकोले उपरोक्त अनुसार वातावरणीय सरसफाईमा ध्यान दिनु उपयुक्त हुन्छ र डेङ्गु रोग लागेको शंका भएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु होला।
4: स्वास्थ्य शाखा भानुनगरपालिकाको जनहितमा जारी सन्देश।

0: जो एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: सामाजिक सुरक्षा भत्ता लाभ ग्राहीको सूचीकरण तथा नवीकरण सम्बन्धी सूचना यस बन्दीपुर गाउँपालिकाको आर्थिक वर्ष 2083-84 लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तपसिलमा उल्लेखित कागजात सहित यही असोज मशान्तभित्र आफ्नो वडा कार्यालयमा स्वयं लाभग्राही उपस्थित भई राष्ट्रिय परिचय पत्र नम्बरका आधारमा जैविक पहिचान मार्फत सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नु गराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। आवश्यक कागजातहरू अनिवार्य रूपमा सामाजिक सुरक्षा भत्ता परिचय पत्र, नागरिकता सकल र राष्ट्रिय परिचय पत्र नम्बर खोल्ने कागजात, राष्ट्रिय परिचय पत्र र बालबालिकाको हकमा जन्म दर्ताको प्रमाण पत्र, बालबालिका 90 वर्ष माथिका ज्येष्ठ नागरिक र क वर्ग क अपाङ्गता पूर्ण अपाङ्गता भएका लाभग्राहीको हकमा निजको संरक्षकको राष्ट्रिय परिचय पत्र सहित संरक्षक उपस्थित भई आवेदन दिने, एकल महिला 60 वर्ष माथिको हकमा सम्बन्धित वडा कार्यालयबाट अविवाहित पुनश्च तोकिएको म्यादभित्र सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्न नआएमा लाभग्राहीको नाम स्वत प्रणालीले लगत कटाक गर्नेछ। प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर केसी, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले त रेडियो बन्दीपुर 88.8 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक विथ द वाइड वर्ल्ड
3: उहाँले बताउनुभयो हुङ्गा खोला महाकुलुङ र सोताङ हुँदै दुधकोशी नदीमा मिसिन्छ त्यसैले ढुङ्गा हुङ्गा तथा

0: राजा ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवा सभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुरका साथै रामेछाप, दोलखा, काभ्रे, काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, मकवानपुर, चितवन र नवलपरासी पूर्व तथा पश्चिमका ससाना नदीमा बहाव बढ्न सक्ने सम्भावना छ। त्यसै गरी रूपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मुगु, जुम्ला, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी आसपासका ससाना नदी तथा खोलामा पनि बाह उल्लेखीय रूपमा बढ्ने पूर्वानुमान छ। यी जिल्लामा बाढीको आकस्मिक जोखिम रहेकाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका ठाउँमा विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार नेपाल चीन सीमा नजिकैको टिमुरे क्षेत्रमा सीसी क्यामेरा जडान गरी नदीको निगरानी पनि सुरु गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ 4,800 रुपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलामा 3,400 रुपियाँले बढेर 3,05,800 रुपियाँ पुगेको थियो। अस्ति बुधबार सुन तोलामा 3,000 रुपियाँले घटेर 3,02,400 रुपियाँमा कारोबार भयो। मंगलबार सुन तोलामा 3,500 रुपियाँले बढेर 3,05,400 रुपियाँ पुगेको थियो। यस्तै सोमबार सुनको भाउ तोलामा 2,400 रुपियाँले घटेर 3,01,900 रुपियाँमा कारोबार भएको हो। यस्तै पहिलो दिन आइतबार भने सुन तोलामा 3,100 रुपियाँले घटेर 3,04,300 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा 255 रुपियाँले घटेर 4,600 रुपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ तोलाको 4,855 रुपियाँ थियो। नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ। उद्योग विभागका अनुसार सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीका लागि लगानीकर्ताको प्रमुख रोजाइमा पर्न थालेको छ। आर्थिक वर्ष 82-83 विदेशी उद्योग तथा लगानीकर्ताबाट नेपालमा 58 अर्ब रुपियाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको छ। यो अवधिमा विभिन्न क्षेत्रमा सञ्चालन हुने 1,116 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। यसमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै 727 परियोजना रहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री शाह र न्युजिल्यान्डका प्रधानमन्त्री बीच टेलिफोन वार्ता, चितवनमा कारमा आग लागि हुँदा चालकको ज्यान गयो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-3684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन एएच भेटेरिनरी

0: डाक्टर र कृषितर्फ। बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056421261, 596617,
1: मोबाइल 98550076678, 98550076679, 98511625994, 98510524.
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, सुनको भाव आज एकै दिन 4,800 रुपियाँले घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोसी बाढीपछि खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्युजिल्याण्डका नागरिक सहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्युजिल्याण्डले उपलब्ध गराएको 20 लाख न्युजिल्याण्ड डलर बराबरको मानवीय सहायताका निमित्त प्रधानमन्त्रीले लक्सनप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुजन्य क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्युजिल्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री लक्सनले नेपालले भोग्नु परेको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै न्युजिल्याण्ड सरकार तथा त्यहाँका नागरिकका तर्फबाट संवेदना र एकता प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका 9 को पूर्व पश्चिम राजमार्गमा कारमा आग लागि हुँदा चालकको ज्यान गएको छ। आज बिहान बागमती प्रदेश 01030055 नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको छ। अब विदेशको खबर। चीनको पूर्वी तटीय सहर छिङताओको पानी जहाज मर्मत केन्द्रमा राखिएको विदेशी मालवाहक जहाजमा ठूलो आगलागी हुँदा 25 जनाको ज्यान गएको छ। घटनामा 5 जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार हिजो झण्डै 11:15 चाइना स्टेट सिपिङ कर्पोरेसन छिङताओ बिहाई सिपिङमा मर्मतका लागि राखिएको जहाजमा आगलागी भएको हो। आगलागी हुँदा जहाजमा 42 जना चढेका थिए। घटना लगत्तै आपतकालीन व्यवस्थापन दमकल प्रहरी तथा स्वास्थ्यकर्मीको टोलीले उद्धार गरेको र उद्धार टोलीले 12 जनालाई सकुशल बाहिर निकालेको थियो भने घाइते 5 जनालाई अस्पताल पुर्याएको थियो। उनीहरूको अवस्था स्थिर र खतरामुक्त रहेको चिकित्सकले बताएका छन्। अब खेल खबर। नेपाल भलिबल लिग एनबिएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा खेल आज बेलुकी 6 बजे सुरु हुनेछ। लिग चरणमा 5-5 खेल जित।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust.
4: BBC News. Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
3: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust.
4: BBC News. Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
3: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app.
2: 58 अर्ब बराबरको प्रतिबद्धता। चिनको छिङतामा मालवाहक जहाजमा आग लागि 25 जनाको ज्यान गयो, 5 जना घाइते। र एनबिएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै 12:30 नेपाल खबर सकियो। 3:00 नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: मेगाहर्ट्ज
1: चितुवाको आक्रमणबाट बस्न निम्न सावधानीहरू अपनाउनको लागि हार्दिक अनुरोध गरिन्छ।
2: चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ र अबेरसम्म बाहिर खेल्न नदेऊ।
1: साँझ परेपछि सकभर बाहिर ननिस्कौ, निस्कनु नै परे सावधानी अपनाऊ, समूहमा जाऊ र उज्यालोको व्यवस्था गरेर मात्र बाहिर निस्कौ।
2: जङ्गली जनावरहरू पस्न सक्ने झ्याल ढोकाहरू राम्ररी बन्द गरौ र त्यस्ता झ्यालहरूमा डन्डी तथा ग्रिल लगाएर सुरक्षित बनाऊ।
1: घर वरिपरि रहेका अग्ला झाडी तथा साना बुट्टानहरू नियमित रूपमा सफा गरौ।
2: घर वरपर पर्याप्त उज्यालो बत्तीको व्यवस्था गरौं जसले चितुवा लगायतका अन्य जङ्गली जनावरहरूलाई टाढैबाट देख्न मद्दत गर्दछ।
1: साना बच्चाहरूलाई जङ्गलको बाटो हुँदै विद्यालय पठाउँदा ठुलो मानिसको साथमा मात्र पठाऊ।
2: घाँस दाउराका लागि जङ्गल जाँदा सकभर एक्लै नजाऊ, जानै परे समूह बनाएर मात्रै जाऊ।
1: प्राकृतिक वासस्थान तथा चितुवाका आहार प्रजातिहरू मृग बदेल वन कुखुरा खरायो आदिको संरक्षण गरौ। यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो। विदेशमा राम्रो जागिर, धेरै कमाई, सबै सपना जस्तै लाग्छ, तर अपरिचित व्यक्तिको मिठो आश्वासनले तपाईँलाई मानव बेचबिखनको जालमा पार्न सक्छ।
3: याद राखौ, मानव बेचबिखन अपराध हो। झुटा प्रलोभन, जबरजस्ती श्रम शोषण, यौन शोषण, बाल विवाह वा कुनै पनि प्रकारको शोषण मानव बेचबिखनका रूप हुन्।
1: रोजगारी वा वैदेशिक यात्रामा जानु अघि आधिकारिक प्रक्रिया अपनाऊ। अपरिचित व्यक्तिको आश्वासनमा विश्वास नगरौ। आफ्ना परिवार र स्थानीय निकायसँग जानकारी साझा गरौ।
4: सचेत बनौ, सुरक्षित रहौ, मानव बेचबिखन विरुद्ध आवाज उठाऊ।
3: मानव बेचबिखन रोक्नु सबैको साझा जिम्मेवारी हो। शंकास्पद गतिविधि देखिएमा तुरन्त सम्बन्धित निकाय, नजिकको प्रहरी कार्यालय वा प्रहरीको 100 नम्बरमा जानकारी गराउ।
1: सुरक्षित यात्रा, सुरक्षित रोजगारी, सुरक्षित भविष्य, मानव बेचबिखन विरुद्ध एकजुट बनौ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग आयोजना निर्देशनालय एडिबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिड्स जेबीद्वारा जनहितमा जारी सन्देश।
5: म त एउटा सल्लाह लिन आएको।
6: यस्तै राम्री युवतीलाई के सल्लाह चाहियो फेरि? ल भन्नुस्, के सल्लाह चाहियो तपाईलाई?
5: यो चाडबाड मेला महोत्सवको समय पनि आयो, यो मासुका परिकारहरू कसरी बनाउने, कुन कुन मसलाहरू कसरी प्रयोग गर्ने भनेर।
6: ए ल सुन्नुस्, पहिला पकाउने भाँडोमा तेल तातो बनाउनुहोस्, अनि आवश्यक मात्रामा मेथी अनि प्याज राख्नुहोस्, त्यसपछि मासु ओइलिनुहोस्, अनि आवश्यकता अनुसार नुन, थोरै बुङकोटे जिराको धुलो, थोरै धनियाँको धुलो, बेसार खुर्सानीको धुलो र मिट मसला राख्नुहोस्, अनि मिठो भइहाल्छ।
5: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
1: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल बैसीगोट बेलबन्ज्याङ तनहुँ, सम्पर्क नम्बर 9840600178।
7: तपाई यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ?
1: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स ढुङ्गे चिसा पानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस्। आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा, खसीको मासु, कालिजका स्वादिष्ट परिकारहरू, अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फलफुल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्लेग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ, अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस? इबी चार्जिङ स्टेसन, बन्दीपुर एक, टुम्रे बजार, चिसा पानी, तनहुँ।
7: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
0: नेशनल इलेक्ट्रोनिक्स तपाईँको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
0: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, चिली, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, 22 न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 9856607424, 9860602092।
0: प्रोपराइटर अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
9: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
10: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
9: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
10: आजै सम्पर्क गर्नुहोस् 061-574-668, 97-649-47-474।
9: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ?
12: यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौँ।
13: सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा।
14: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
15: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
16: प्रबन्धक निर्देशक कर्ण गुरुङ।
17: थप जानकारीका लागि सुबारू कन्सल्टेन्सी प्राली, बन्दीपुर 1, टुम्रे बजार, गरिमा विकास ब्याङ्क सँगै।
18: सम्पर्क नम्बर 0-65-80-569, मोबाइल 98-560-60-279।
19: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भन्यो कहिले ल्याइदिने होइन।
20: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
21: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
20: कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
19: थ्याङ्क यू बाबा।
20: अब थ्याङ्क यू त मलाई होइन, 55 पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
22: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै रासियम सालको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
23: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ।
24: 55 विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार, तनहुँ। प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
25: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एसएलटी लाउरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
2: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि के ल्याउनै पाइएन।
1: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो, हातेभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
2: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
1: सोल्टी पनि।
3: भरत एन्ड साजन सुनचादी दोकान गौतम गहना पसल बन्दीपुर एक डुम्रे बजार तनहु पृथ्वी राजमार्गको अगाडि कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोप्राइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 98460 2014, 98266 77776 र 0635 80 278।
4: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
5: आँखाका बिरामीहरूलाई खुसीको खबर।
6: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेओडारमा भोटेओडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
5: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू
6: सार्वजनिक निदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
5: आँखाको दृष्टि परीक्षण, चश्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चश्माहरू उपलब्ध गराइन्छ।
6: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
5: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
6: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
5: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
6: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461313100, 98461313860। भोटेओडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेओडार, कृष्ण बगैँचा, लम्जुङ।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन? यदि त्यसो हो भने सिम्केश्वरी रेडी मिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खरिने 2 मार्की चोकमा सम्पर्क गर्नुहोला।
8: हामी कहाँ गुणस्तरीय ढलनका लागि RMCA कंक्रिट उपलब्ध छ। गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी ढुवानी गरिन्छ। कम्पनीका दक्ष इन्जिनियरबाट इस्टिमेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ। गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस्। हंसे सिमेन्ट तनहुको अधिकृत विक्रेता भएकोले हंसे सिमेन्ट प्रयोग गरी कंक्रिट बनाइन्छ। सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रिट प्राली आबु 2 मार्की चोक तनहु। प्रोप्राइटर कोपिलाल गुरुङ। मोबाइल नम्बर 98562525562 र 98028252562।
9: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
10: ढकाल हार्डवेयरमा।
9: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्नु पर्यो भने नि?
10: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्रे बजारमा।
8: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
11: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, हामीबाट पीवीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङ का अन्य सामानहरू,
12: 12 वर्ष वारेन्टी, हिन्ड ओइल थाराहरू प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडीमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
13: अब बन्छ घर तपाईले सोचे जस्तै, त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
11: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छानामुनि पाइने
14: ढकल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
15: डुम्रे बजारमा रहेको ढकल हार्डवेयरको पसल भानु एक साँच गोटे आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै, अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु एक साँच गोटे आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ।
12: प्रोप्राइटर मनिष ढकाल, मोबाइल नम्बर 9847980003, 9845946952, फोन नम्बर 06585169।
11: होम डेलिभरीको पनि सुविधा रहेको छ।
12: हाम्रो फसल भानु नगरपालिका वडा नम्बर 1 साजबोटेमा पनि रहेको छ। प्रोप्राइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नम्बर 06585980084, मोबाइल नम्बर 9847980003, 9845946952।
16: अय्या मरे नि बा।
17: होइन के बोला रे बा, अय रात गर्दै बस्नु भएको छ त
16: के हुनु नि धने बाबु, क्या नाम उबेला पल्टनमा निकै दौडधुप भएर होला। अहिले यी ढाड, कम्मर, पाता, पाखुरा, घोडा, जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु।
17: ए हो रे बा, हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि।
16: ए हो र धने बाबु, उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु।
17: ल किन नहुनु लाउरे बा, त्यहाँ निको हुने नै यस्तै रोग त हो नि, ढाड कम्मर दुख्ने, घुँडा दुख्ने, जोरी नसा दुख्ने, झमझमाउने, लाटो हुने, प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा।
16: अनि यो कहाँनिर रहेछ त धने बाबु?
17: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा।
16: ओहो धने बाबु, म त आजै जान्छु, बरु फोन नम्बर कति होला धने बाबु?
17: ल ल टिप्नुहोस् त लाउरे बा, 9841-91-0866 र 9808-13-318।
18: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार।
19: यहाँको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो। मोबाइल नम्बर 9841-91-0866 र 9808-13-318।
11: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
20: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, इसिजी, मुटुको इको, प्लास्टर, माइनर अपरेसन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
15: सम्पर्क नम्बर 06585-80-170 र 06585-80-287।
18: मोती हेल्थ क्लिनिक डुम्रे बजार तनहुँ।
21: नेशनल सिटी हॉस्पिटल
0: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
21: विशेषज्ञ चिकित्सक र सेवाहरू,
22: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटार, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
21: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
22: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
21: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
22: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
21: फिजिसियन डाक्टर गौरीराम महतो,
22: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
21: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
22: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
21: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
22: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
21: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0956 94 611।
0: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: मेसिनको छेउमा बसेर घरमा फोन लाउने प्रयास गर्दै त्यही बेला साथीले स्विच अन गर्यो। त्यसपछि मेरो हात काटियो।
1: यत्रो घटना घट्दा तैँले किन हामीलाई बताएनस्? हामीले के गल्ती गर्यौँ बाबु?

जिउ भयो भयो धन्य नमान अलिकति पनि हर जग्गा छ हामी यही केही गरेर हामी जिन्दा गुजारा गर्न सक्छौँ भगवान्ले त्यो ज्यान रक्षा गर्यो धन्य नमान।

0: नमस्कार भट्टेको क्षेत्री तलहुँ भानुबाट तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज
1: एसओडी सङ्ग अन डिमान्ड सङ्ग अन डिमान्ड रेडियो बन्दीपुर 88.8

0: लिएर आइसकेको छु म तपाईँको साथमा। हाम्रो भूमिका म्याम आज व्यस्त बिजी हुनुहुन्छ, त्यसैले म आएको छु। फोन गर्नु होला 9956042088 टेलिफोन नम्बर खुला गरिसकेको छु। के गर्दै हुनुहुन्छ? दिउँसोको समय छ है, गाउँघरतिर काम भइहाल्छ कि काममा धेरै व्यस्त बिजी पनि हुनुहुन्छ होला। स्कुल खुला छ, अफिस खुला छ है, लाग्छ कि आज शुक्रबार हो। फोन गर्नुहोस् तपाईँसँग रमाइलो कुराकानी गर्दै। तपाईँकै रोजाइमा रहेको गीत बजाउँछु। हामीलाई तपाईँले आफ्नो ब्यान्ड 88.5 MHz 28 जिल्लाभन्दा बढी र इन्टरनेट अनलाइनमा रेडियो बन्दी .com साथै मोबाइल एप्लिकेसन हाम्रो पात्रोबाट पनि तपाईँले हामीलाई एकैसाथ सुन्न सक्नुहुन्छ। हामी आउँछौँ आइतबारदेखि शुक्रबारसम्म 1 बजेदेखि 2 बजेसम्म। कहिले तपाईँको म्यासेज लिन्छौँ, कहिले तपाईँको प्रतिभा, कहिले तपाईँको रोजाइ, कुनै कुनै बेला हाम्रो रोजाइ गीत पनि मजाले हामी बजाउनेछौँ है। फोन गर्नु होला 9956042088 टेलिफोन नम्बर खुला गरिसकेको छु। आज कुस्याउँसी मिथिला क्षेत्रमा आज सँगै कुस आम सैया पर्व सँगै आज बुवाको मुख हेर्ने दिन पनि हो। वैदिक सन्तान धर्मावलम्बीहरूले आज कुस्याउँसीको पर्व मनाइँदैछ। हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्व वर्षभर दीप कार्यसँग प्रत्येक कार्यको प्रयोग गरी पवित्र कुस घरघरमा भित्र्याउने गरिन्छ भने धार्मिक मान्यता अनुसार भने यसरी विधिपूर्वक घरमा राखे कुसले परिवारमा कल्याण हुने पनि जनविश्वास रहिआएको छ। आज खुलेको दिन कुस वर्षभर दीप कार्य प्रत्येक कार्य प्रयोग गर्न सकिन्छ भने दिन उखलेको कुश त्यही दिन मात्र प्रयोग गर्नुपर्छ भने शास्त्रीय मान्यता पनि पाएको छ। कुस्याउँसी आज अर्थात् बुबाको मुख हेर्ने दिन पनि हो। पृथ्वीको सम्झनामा दिवसको रूपमा पनि मनाइन्छ। यस दिनमा छोराछोरीले आफ्नो बुबालाई भनौँ न मिठा मिठा खानेकुराहरू लुगाहरू किन्ने पनि चलन रहिआएको छ। सँगै बुवाको आशीर्वाद लिने चलन पनि रहेको छ। बुवा दिवंगत भइसकेकाहरूले पनि विभिन्न तीर्थस्थलमा गएर बुवाको सम्झनामा त्रिभुवन पिण्डदान सँगै श्रद्धा गर्ने सँगै सिद्धदान गर्ने पनि चलन रहिआएको छ। यसैबीच मध्येस प्रदेशमा पनि प्राचीन मिथिला क्षेत्रमा आज कुश अवसीय पर्व पनि मनाइँदैछ। कोही साथी हुनुहुन्छ? नमस्ते हजुर।
1: हजुर दाइ नमस्ते। नमस्कार।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
1: हजुर म बन्दीपुरबाट
0: हो। कविता सविता कुकुर हो त बन्दीपुरको मान्छेले त माया मार्नु भयो त है। ठिक छ, अनि के गर्दै हुनुहुन्छ कविता आजभोलि सुनाउनुहोस्, के छ नयाँ नौलो? लगभग 2-4 महिनै भयो होला है।
1: हजुर दाइ अब नयाँ नौलो त केही नै छैन, सबै कुरा नै हो। अब अलिअलि कामहरू चलिरहेछ, त्यही नै हो।
0: अनि के गर्दै हुनुहुन्छ, गोठालोमै हो कि कता होला?
1: आदि
0: बाटैमा भन्नुभयो। म बजाउनेछु, सम्झनुहोस्। हजुर
1: भन्नुहोस्। मलाई कविता पूजा भनेर चिन्नुहुन्छ, चिन्नुहुन्छ। सबैले साथीहरूको लागि कसैलाई पनि दिउँसो त छैन है भन्दै जान्छु। बाई बाई।

नमस्ते, मेरो पहिलो रोजाइ फहर किरवानी बन्दीपुरको आवाज रेडियो बन्दीपुर 88.5 मेगाहर्ट्जको प्रस्तुति कार्यक्रम सँग अन्तिम

0: हरि पनि बाजे पनि सङ्गी जिउला तर आधी बाटोमा धोका नदेऊ भन्दै हुनुहुन्थ्यो तपाईँको लागि राखे आधी बाटोबाट जुना श्रेष्ठ मगरको आवाजमा रहेको हामीलाई कविताले फोन गर्नुभयो बन्दीपुरदेखि धेरै धेरै धन्यवाद छ। तपाईँ पनि फोन गर्नुहोला 9855042888 टेलिफोन नम्बर खुला गरिसकेको छु। कोही साथी हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्कार।
0: नमस्कार, कहाँदेखि को बोल्नुभयो? सन्चै हुनुहुन्छ? अनि के गर्दै हुनुहुन्छ अहिले? बस्दै हुनुहुन्छ? आज कुन गीत बजाउने भन्नुहोस्?
1: आज पुरुषोत्तम नपाने र रुमा कुमारीले गाउनु भएको घुमारीमा परे भने म भन्ने गीत बजाइदिनु।
0: बजाउने सो सम्झनुहोस्।
1: साथीहरू भन्नुपर्दा विशेषहरूको लागि भन्न चाहन्छु
0: धन्यवाद।
1: अनि कालिम्पोङ बस्नु हुने साथीको लागि रेडियो बन्दीपुर हो नि युनिट सर म्यामहरू सबैजनाको लागि भन्न चाहन्छु। अनि त्यसपछि मेरो साथी नवराज भण्डारीको लागि, गोर्खातिर हुनुहुन्छ साथीहरू कृष्ण परियार भेटा तामाङ अनि विष्णु बराम साथीहरू हुनुहुन्छ। अनि लम्जुङ लम्जुङतिर हुनुहुन्छ मेरो दाजु गणेश साख्या अनि त्यसपछि राम पाण्डेको लागि। अनि त्यसपछि धरामतिर हुनुहुन्छ दाजु शेखर श्रेष्ठ उहाँको पनि उहाँको लागि पनि भन्न चाहन्छु। अनि मन्जु थापा बहिनी दीपिका थापा सपना खड्काको लागि सूर्य लामा अनि त्यसपछि मेरो भाइ सुमन एस्मिन तामाङको लागि मलाई कृष्णमाया तामाङ भनेर जो जसले चिन्नुहुन्छ यो रमाइलो कार्यक्रम जो जसले सुनिरहनु भएको छ उहाँहरू सबैजनाको लागि ह्याप्पी खुसी आउँछ भन्न चाहन्छु। नमस्ते, बाई
0: बाई।

0: तपाईँको लागि राखे पुरुषोत्तम भानीसँगै साथीहरूका भाषामा रहेको हामीलाई कृष्ण माया तामाङले धादिङदेखि फोन गर्नुभयो। धेरै धेरै धन्यवाद छ। तपाईँ पनि फोन गर्नुहोस् 98 5 60 42 0 86। टेलिफोन नम्बर खुला गरिसकेको छु। दिउँसोको समय छ, के छ हो, के गर्दै हुनुहुन्छ? धेरै साथीहरू गोठालोमा पनि हुनुहुन्छ होला, पानी पर्नु पर्नु लागेको छ डुम्री बजारतिर। तपाईँको ठाउँतिर के छ, कोही साथी हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्ते।
0: कहाँदेखि को बोल्नु भयो?
1: गोर्खा धार्चेबाट।
0: गोर्खाको धार्चेदेखि को बोल्नु भयो?
1: सिंह बहादुर गुरुङ।
0: अनि सन्चै हुनुहुन्छ सिंहजी?
1: सन्चै छु भाइ।
0: के गर्दै हुनुहुन्छ? एकदमै म पनि ठिक छु। हजुर के गर्दै हुनुहुन्छ अहिले? अनि धार्चेतिर कस्तो छ मौसम?
1: अहिले त
0: ठिक छ। आज कुन गीत बजाउने?
1: पुरुषोत्तम नेपाली र निमा कुमारी कुन बातीले हाल्ला जालाए। यो के चाहिँ पुरानो
0: गीत के भन्नुभयो?
1: कुन बातीले हाल्ला जालाएको यो के खै पुरै आउँदैनौ?
0: कुन पापीले हल्ला चलायो गीतको? गीतको बोल भन्नु त। ओहो, गाह्रो पर्यो त। ओहो, मलाई नि गाह्रो पर्यो त है। ल बजाउने छु, सम्झनुहोस्।
1: सर्वप्रथम हजुरको लागि, मेरो घरको परिवार, साथीहरू जिन्ने नाचिने सबैको लागि ल।
0: हुन्छ।

0: ओके, तपाईँको लागि राखेँ पुरुषोत्तम नेपानीसँगै शर्मिला गुरुङको आवाजमा रहेको मेलमी मुनिकाले थुनेको यो फाका पुरानो लोक फाका तपाईँको लागि राखेँ। के गर्दै हुनुहुन्छ? दिउँसोको समय छ, खाजा खानु भएको छैन होला है? धेरै साथीहरू गोठालोमा पनि हुनुहुन्छ होला, हामीलाई सुन्दै हुनुहुन्छ होला। के छ, पानी पर्न लागेको छ क्या अरे हाम्रो ठाउँतिर? तपाईँको ठाउँतिर खै कस्तो छ? कोही साथी हुनुहुन्छ? नमस्ते हजुर। नमस्ते, एकदमै म सन्चै छु। कहाँदेखि को बोल्नु भयो? अनि सन्चै हुनुहुन्छ नि हजुर है? एकदमै म पनि सन्चै छु। के गर्दै हुनुहुन्छ? अनि लमजुङतिर के छ, पानी पर्न लाग्छ कि घाम लागिरहेछ? ठिक छ, आज कुन गीत बजाउने? बजाउनेछु, सम्झनुहोस् त।
1: भाइको लागि अनि भूमिका बहिनीको लागि अनि धेरै सुनेर बस्ने सबैजनाको लागि भन्दै।

0: कि झ्यालैमै ऐना तपाईँको लागि राखी भगवान् भन्दा यससँग लक्ष्मी खड्गका आवाज बनाएको हामीलाई फोन गर्नुभएको थियो, धेरै धेरै धन्यवाद छ। फोन गर्नुहोस् तपाईँ पनि 9856042088 टेलिफोन नम्बर खुला गरिसकेको छु। के गर्दै हुनुहुन्छ? खाजा खाँदै, खाजा बनाउँदै, गोठालोमा हुनुहुन्छ होला कतिपय साथीहरू, यात्रामा पनि यात्रा गर्दै गर्दै हुनुहुन्छ होला, मिल्छ पनि फोन गर्नु होला। 9856042088 टेलिफोन नम्बर खुला गरिसकेको छु। कोही साथी हुनुहुन्छ? नमस्ते हजुर। नमस्ते, कहाँदेखि को बोल्नु भयो? अनि सन्चै हुनुहुन्छ रेशमजी?
1: हजुर।
0: के छ लमजुङको तुलुङकोटतिर, के छ मौसम, कस्तो छ?
1: घाम लागेको छ,
0: चाले घाम लाग्छ है। लाचिक छ। आज कुन गीत बजाउने?
1: मलाई बजाइदिनुहोस् पुरानो गीत, हर्दी कोइराला र पोचेतो नभनेको तिसो गीत बजाइदिनुहोस्।
0: भन्नु त गीतको नाम
1: के रे? यो बेदनापुरको भाग 4 बजाइदिनुहोस्।
0: ल बजाउनेछु, सम्झनुहोस् त।
1: सर्वप्रथम हजुरलाई अनि जगाली रेडियो बन्धुहरू सुनेको छ उहाँहरूलाई, र लङ्जिङ गाउँसरमा आउने बम्बहादुर गुरुङलाई, त्यसपछि गणेश साक्यलाई, त्यसपछि भीम कुमारलाई, त्यसपछि मुस्कान गुरुङलाई, जसले मलाई रेस्टमतिर अगाडि हेर्न चिन्नु चाहिँ चिन्नु उहाँलाई सुन्दा भन्दै म बिदा हुन पाएँ। नमस्ते।
0: बाई बाई।

0: ओके, तपाईँको लागि राखेँ यो गीत, विशेष त वेदनाको फाकफुकको एकदेखि हो है, चार कि दुई भन्दै थियो हाम्रो रेशमजीले पाउन सकेन। ठिकै छ, हामीलाई लमजुङदेखि रेशम बहादुर दुराले फोन गर्नुभयो, धेरै धेरै धन्यवाद छ। तपाईँ पनि फोन गर्नुहोला 9855-42088 टेलिफोन नम्बर खुला गरिसकेको छ। के गर्दै हुनुहुन्छ? टुम्रेतिर त्यस्तै हो, पानी पर्ला कि जस्तो छ? तपाईँको ठाउँतिर पनि त्यस्तै छ कि कस्तो छ? फोन गर्नुहोस्। कोही साथी हुनुहुन्छ? नमस्ते हजुर। नमस्ते नमस्ते हजुर।
1: नमस्कार,
0: तपाईँले गीत बजिरहेको बेलामा चाहिँ खासै फोन उठायो भने फेरि साथीहरूले पैसा छैन छिटो गर्नु भन्छ, त्यही भएर मैले चाहिँ आज भोलि गीत बजेको बेलामा चाहिँ फोन
1: उठाउँदिनँ।
0: एकदमै म सन्चै छु, हजुरलाई कस्तो छ सुनाउनुहोस्। अनि सन्जतिर कस्तो छ? हजुरलाई पनि धेरै शुभकामना। अनि स्याङ्जातिर कस्तो छ मौसम? पानी पर्न लाग्छ कि के छ? ठिकै छ। अनि के गर्दै हुनुहुन्छ? खाजा खानुभयो कि बाँकी नै के छ होला? ल, ठिक छ। आज कुन गीत बजाउने भन्नुहोस्।
1: आज पुरानो गीत हो, धागो राम्रो रेशम किराको भन्ने सङ्ग बजाइदिनु न।
0: धागो राम्रो रेशम किराको है?
1: हजुर, राजु परिवार र देवी घरतीको।
0: ल, म बजाउने प्रयास गर्छु, सम्झनुहोस्।
1: सर्वप्रथम त हजुरको लागि, अनि भूमिका बहिनीको लागि, अनि त्यहाँबाट मलाई नि जति पनि तिलक छेत्री भनेर चिन्नुहुन्छ, दाजुभाइ दिदी बहिनी सम्पूर्णको लागि, अनि त्यहाँबाट सम्पूर्ण दाजुभाइ दिदी बहिनीलाई त्यहाँ खुसी औँसी बाको मुखेरी दिन औँसीको धेरै धेरै शुभकामना भन्दै, तिजोको पनि धेरै धेरै शुभकामना भन्दै छुट्टिन्छु। हस्त।

0: के धागु राम्रो घुम्ने रेशम किराको तपाईँको लागि राखेँ त्यो बेलाको समयमा हामीलाई रेशम बहादुर हामीलाई तिलक बहादुर छत्रुले स्याङ्जाको अर्जुन चौपारीदेखि फोन गर्नुभएको थियो। तपाईँ पनि फोन गर्नुहोस् 98 5 60 42 0 88। आज शुक्रबार अलिक पुरानो गीतहरू बजाउने हो है, त्यसैले पुरानो गीतहरू पनि रोजिरहनु भएको छ, सकेसम्म मैले बजाइरहेको छु। कोही साथी हुनुहुन्छ? नमस्ते हजुर। नमस्ते हजुर, एकदमै सन्चै छु। अलिक ठुलोसँग बोल्नु त, कहाँदेखिको बोल्नु भयो?
1: म भानु केराबाट, हरिबहादुर खड्का।
0: हरिबहादुर जी, अलिक ठुलो बोल्नु त, साह्रै सानो सुन्यो हजुर।
1: हरिबहादुर खड्का, भानु तेरा।
0: भानु तेरा चाहिँ कहाँ पर्छ, माथि कता हो?
1: मिर्लुङ।
0: मिर्लुङदेखि है?
1: मिर्लुङ ठुलो ढुङ्गा।
0: मिर्लुङ ठुलो ढुङ्गा, एकदमै शीतल रमाइलो, एकदमै चिसो छ है ठुलो ढुङ्गा त।
1: अर्को मैबल ठुलो ढुङ्गा नि छ, बन्दीपुरको वारी टाढो।
0: ए, बन्दीपुरको वारी चाहिँ मिर्लुङ के भन्छ, यता मैबलको हजुरको चाहिँ यता मिर्लुङको ठुलो ढुङ्गा है?
1: मिर्लुङ ठुलो ढुङ्गा पऱ्यो, अर्को ठुलो ढुङ्गा, अर्को मैबल पनि छ हजुर।
0: ए, त्यो ठुलो ढुङ्गाको इतिहास के छ? त्यहाँ ठुलो ढुङ्गा पनि छ होइन?
1: ठुलो
0: स्कुल पनि छ अलि उतापट्टि, स्कुल नाम के? अरनिको मावि लक्षिक छ। म पनि वैशाख जेठमा पुगेको थिएँ, एकदमै रमाइलो, एकदमै चिसो हावा है हजुर आएको थियो। टुटे पानी खोइ भोज खान हामी पनि आएको थियो त्यहाँनिर, त्यही बाटो गएको थियो। ठुलो ढुङ्गामा एकछिन आराम गरे, चौतारा पनि रहेछ त्यहाँनिर होइन? ए, त्यहीँनिर पऱ्यो। ल ठिक छ, के गर्दै हुनुहुन्छ?
1: गोठालो हजुर, यसो बसेको, फोनै नलाग्ने आज घुमेकै जी नआर लाउरी जस्तो लाग्यो
0: मलाई। कहिले काहीँ त्यस्तै हुन्छ, धेरै साथीहरूले ट्राई गरेको हुन्छ तेरो पनि लाग्न सक्दैन है। ल ठिकै छ, हजुरको लागि चाहिँ कुन गीत बजाउने भन्नुहोस् त?
1: यो रेखा थापाको यो मैथुली भैचुरे भन्ने एउटा गीत त हराएको
0: त गयो, मैथुली भयो रे भन्ने गीत बजाउनु पर्यो, सम्झनुहोस्।
1: सर्वप्रथम हजुरलाई लगायत बन्नीपुर एफएमको टिम सबैलाई नमस्कार छ, र भानु दुईको टेकबहादुर छेत्री हराउनु भयो, नम्बर पनि कतै फोन सुनिरहनु भएको छ, अनि प्लिज कल यसो मिस कल हानिदिनु होला भनेर भन्छु, यही फोन मार्फत भन्दै म नि बिदा हुन्छु। हस् त, नमस्ते,
0: बाई बाई। ल ठिक छ, हामी पनि जाने हो भाइ। ल ठिक छ, हामी पनि बाई बाई भने समय दिन त होइन, समय आइसक्यो। ल ठिकै छ, तिनजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद छ। फोन लगाउने कोसिस गर्नुभयो, लागिन होला, त्यसको लागि पनि धेरै धेरै धन्यवाद छ। ट्राई गर्नुभयो, तपाईँलाई धेरै धन्यवाद। फोन गर्नु भने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै अन्तिममा एउटा गीत राख्छु, मैथुली भैचुरी भन्ने एउटा गीत राख्नु पऱ्यो है, हामीलाई रचना भएको थियो भानुतिरदेखि। ल ठिक छ, अन्तिममा यो गीत राख्दै कार्यक्रम सङ अन डिमान्डबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: Extreme energy drink, time check. अहिले ठीक 2 बजेको छ।
2: Extreme energy drink, taste the difference, feel the energy.
3: बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई ओडा नम्बर 1 देखि ओडा नम्बर 6 भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसाय, फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नु हुन समेत अनुरोध गरिन्छ। साथै चालू आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालू आर्थिक वर्ष 2083-84 कार्तिक मसान्त भित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ। भर्ना खुल्यो। गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QAA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँमा शैक्षिक सत्र 2083-84 लागि वार्षिक सेमेस्टर प्रणाली तर्फ BA, BBS र BEd नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ BBA र BICT मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा इन्ट्रान्स फारम भरी आफ्नो सिट सुरक्षित हुन सूचित गरिन्छ।
4: BICT को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति श्रावण 25 गते सम्म, प्रवेश परीक्षा भाद्र 5 गते दिउँसो 1 बजे, कक्षा सञ्चालन भाद्र 31 गते देखि, जम्मा सिट संख्या 33 जना मात्र।
3: थप जानकारीको लागि सम्पर्क क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस, व्यासेक विज्ञान चौर, दमौली तनहुँ। सम्पर्क

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: डेङ्गु रोग सम्बन्धी अत्यन्त जरुरी सूचना। डेङ्गु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टस नामको लामखुट्टेको टोकाइले डेङ्गु रोग सर्ने भएकाले यो रोग लागेपछि निम्नानुसार चिन्ह तथा लक्षणहरू देखा पर्ने गर्दछ। रोग लागेपछि देखा पर्ने लक्षणहरू: जाडो हुँदै उच्च ज्वरो आउने, जिउ दुख्ने, जोड्ने तथा हाडहरू बेसरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने। रोग लागेको केही समयपछि छाला मुनि रगत जमेको धब्बाहरू देखा पर्ने, साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा वा शरीरका अन्य अङ्गहरूबाट रगत बग्न सक्ने हुन सक्छ र ज्वरो आएको केही समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने हुन्छ। डेङ्गु रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो। यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकोले अनावश्यक रूपमा नाङ्गो जिउ बाहिर नबसौं। बाहिर निस्कन परेमा पुरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्कने बानी बसालौं। घर वरिपरि भएको खाल्टा खुल्टीमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता खाल्टा खुल्टीलाई माटोले पुर्ने व्यवस्था गरौं। डेङ्गु रोग लागेको बिरामीलाई झुलभित्र सुताउनाले रोग सर्ने सम्भावना कम हुने भएको हुँदा बिरामीलाई झुलभित्रै सुताउने गरौं। व्यक्तिगत बचावका लागि लामखुट्टे भगाउने मलमको प्रयोग गरौं। लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै महत्वपूर्ण उपाय भएकोले उपरोक्त अनुसार वातावरणीय सरसफाइमा ध्यान दिनु उपयुक्त हुन्छ र डेङ्गु रोग लागेको शंका भएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु होला।
2: स्वास्थ्य शाखा भानुनगरपालिकाको जनहितमा जारी सन्देश।
3: गण्डकी प्रदेश सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मार्फत रहेको कृषि विकास कार्यालय तनहुँको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकरण गरिएको छ। कृषि विकास कार्यालय तनहुँद्वारा आर्थिक वर्ष 2083-84 तपसिल बमोजिमका कार्यक्रम सञ्चालन गरिने हुँदा कृषि फर्म कम्पनी, कृषि समूह, कृषि सहकारी संस्था लगायतका सरकारवालाहरूले कार्यालयमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। कार्यक्रमहरू: प्रशासनिक पुँजीगत सम्बन्धी कार्यक्रम, वार्षिक बजेट 3,95,000, कृषि प्रसार कार्यक्रम अन्तर्गत अन्तक्रिया गोष्ठी, विषादी सचेतना, कृषि बीमा, रासायनिक मलको प्रयोग विषयमा 1,20,000, उन्नत कृषि प्रविधि प्रदर्शन कार्यक्रम 5,00,000, कृषि सँग सम्बन्धित अध्ययन अनुसन्धान तथा सर्वेक्षण कार्यक्रम 5,00,000, विद्यालय कृषि शिक्षा कार्यक्रम 1,00,000, प्रयोगशाला सेवा तथा सञ्चालन 2,50,000, स्थानीय कृषि शिविर सञ्चालन 7,50,000, आइपिएम कृषक पाठशाला सञ्चालन 5,00,000, माटो सुधारको लागि कृषि सुन वितरण 6,00,000, उत्कृष्ट कृषकलाई पुरस्कार गर्ने 1,20,000, समस्या समाधान तथा प्राविधिक पृष्ठपोषणको लागि टेक्निकल ग्रुप मोनिटरिङ 2,00,000, कार्यक्रम सार्वजनिकरण तथा सार्वजनिक सुनवाई 50,000।
4: नीतिगत तथा संस्थागत सुधार कार्यक्रम अन्तर्गत आकस्मिक सेवा सेवा तथा राहत कार्यक्रम 1,50,000, बाली विशेष स्थलगत तालिम सेवा सेवा सहित 6,00,000, कृषि तथ्याङ्क संकलन तथा प्रकाशन 2,50,000, कृषि उत्पादन सामग्रीको अनुगमन नियमन तथा प्राविधिक पृष्ठपोषण 1,60,000, स्थानीय तहको पदाधिकारीको कृषि प्रविधि सँग संवादात्मक कार्यक्रम 2,40,000, विगतको वर्षहरूमा सञ्चालित कार्यक्रमहरूको फलो अप अनुगमन पृष्ठपोषण र रिपोर्टिङ कार्यक्रम 1,50,000, बहुक्षेत्रगत सहभागिता कार्यक्रम अनुगमन 1,00,000,
3: समुदाय लक्षित खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत 25,75,000, रैथानी तथा स्थानीय बालीको परिकार विधिकरण सम्बन्धी तालिम 75,000, रैथानी तथा स्थानीय बाली विकास कार्यक्रम 10,00,000।

0: ग्रामीण पोषण सुरक्षा कार्यक्रम 15 लाख, कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धि कार्यक्रमहरू अन्तर्गत 2,75,50,000, खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम 40 लाख, आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम 4,50,000, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम 23 लाख, चैत्य धान उत्पादन प्रवर्धन कार्यक्रम 65 लाख, लोकमार्ग करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्धन कार्यक्रम 15 लाख, सिप कार्यक्रम कार्यान्वयनमा सहजीकरण 3 लाख, फल फूल नर्सरी स्थापना तथा सुदृढीकरण 5 लाख, तेलहन तथा दलहन बाली प्रवर्धन कार्यक्रम 5 लाख, समुदाय स्तरमा प्रस्तुतन योग्य खाद्यान्न योग्य आलु उत्पादन प्रवर्धन कार्यक्रम 48 लाख, फल फूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार 54 लाख, आकस्मिक बाली संरक्षण सेवा 2 लाख, कार्यक्रम अनुगमन प्राविधिक पृष्ठपोषण तथ्याङ्क संकलन तथा प्रतिवेदन 5 लाख,
1: जलवायु मैत्री प्रविधि प्रबन्धन कार्यक्रम अन्तर्गत 30 लाख, जलवायु कृषि प्रविधि प्रबन्धन कार्यक्रम 10 लाख, कामगारी बल वितरण 10 लाख, ग्रामीण कृषि प्रयोजन प्रबन्धन कार्यक्रम 10 लाख, प्राङ्गारिक मल वितरण 10 लाख,
0: कृषि उद्यम प्रबन्धन कार्यक्रम अन्तर्गत 25 लाख, कृषि उद्यम विकास कार्यक्रम 15 लाख, निर्यातजन्य कृषि वस्तु प्रबन्धन कार्यक्रम 10 लाख,
1: संघीय सशर्त अन्तर्गतको प्राङ्गारिक कृषि प्रबन्धन कार्यक्रम 15 लाख, RBPR सञ्चालन तथा स्थापना 15 लाख,
0: चालु प्रशासनिक खर्च 2,01,71,000, चालु कार्यक्रमको जम्मा बजेट 6,55,86,000, कुल जम्मा बजेट 6,59,81,000।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।

0: सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो, बाबालाई सधैँ भन्यो कहिल्यै ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
2: कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
2: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै रासियम सालको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 9824168 9805561।
6: ए बहिनी हेर हेर, कति राम्री देखिए कि, मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
1: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र औठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
6: होइन, यति विधि चिटिक बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
1: विनोद सुनचाँदी पसलले। हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
7: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
8: विनोद सुनचाँदी पसल, पालुङटा नगरपालिका 5, ठाटी पोखरी, गोर्खा।
9: प्रोप्राइटर विनोद सुनार, मोबाइल 9813349505 र 9166995850।
6: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
10: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
6: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
10: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा, अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
4: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोठ बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846000178।

0: extreme energy drink.
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा नयाँ प्रविधि मोडल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
2: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल। सम्पर्क फोन नम्बर 0 65 520 004, 98 400 50 663।
3: नेशनल सिटी हस्पिटल,
4: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
5: विशेषज्ञ चिकित्सक र सेवाहरू,
6: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
5: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
5: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
5: फिजिसियन डाक्टर गौरी राम महतो,
6: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
5: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
6: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
5: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
5: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0 56 493 611।
4: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
7: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो, पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं।
8: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
7: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
8: आजै सम्पर्क गर्नुहोस् 061-574-668, 97-649-47-474।
7: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।
9: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने सुबारु कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौँ।
9: सुबारु कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा M5 र M4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्राली, बन्दीपुर 1 टुम्रे बजार, गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 0 65 580 599, मोबाइल 98 560 60 299।
11: ओहो गुरु,
0: पसिनै पसिना आउनु भएको छ त के भयो गाडी
11: के गर्नु र भाइ बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ
0: के भयो र गुरु
11: के हुनु र भाइ बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो नक्कली पो परेछ अहिले दुःख पाइयो
0: बर्बादै भएछ त गुरु हाम्रै तनहुँको चिसा पानी डुम्रीमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न
11: ए हो र अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु
12: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ श्वेता मोटर पार्ट्स एन्ड वर्कसप डुम्रे बजार चिसोपानी तनहुँ प्रोप्राइटर प्रमोद कुमार सम्पर्क 9856 42576 9803131191
13: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज

स्कुलदेखि नै तिमीलाई पाउने चाहना राखे, तिमीले छोएका हरेक चिज सम्हालिराखे, तर तिमीलाई माया गर्छु भनेर कहिले भन्न सकिन। तिमी सँगै छैनौ तर पनि मेरो आँखामा सपना पनि हरेक दिन आइरहन्छ। तिमी जहाँ छौ प्लिज मलाई एकचोटि भेट, जबसम्म मलाई भेट्दैनौ तबसम्म यो चरा बनाएर तिमीलाई सन्देश पठाइरहन्छु।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आँखाका बिरामीहरूलाई खुसीको खबर।
2: हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
1: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू:
2: सार्वजनिक विधाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
1: आँखाको दृष्टि परीक्षण, चश्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चश्माहरू उपलब्ध गराइन्छ।
2: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
1: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
2: आँसु बग्ने नलीको सफाई, फोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
1: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
2: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461313100, 98461313860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेवडार, कृष्ण बगैँचा, लम्जुङ।
3: काका, साह्रै निराश देखिनु भएको छ त। बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
4: हेर न नानी, खेतीबाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन। अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको, घाटै घाटा मात्रै। यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
3: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
4: ए हो र, त्यसो भए म आजै गइहाले।
5: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजारी, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटर को विषादी सर्कने स्पेयर पम्प, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोलिब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासु, च्यापच्यापे पासु, कृषि चुना, पोल्ट्री चुना, रिनोइट बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, अर्गानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात गोड्ने गार्डन पन्चा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङकट, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिराज, हब्बर्ड, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु पक्षीका औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2, रामपुर कम्पोसिट, मनकामना 3, शङ्कर मकै, स्टार 9, सुवर्ण, CP 808, राजकुमार, क्राइस्टार। मकैमा गवारो र फौजे किराको विषादी र झार मार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू, भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैना लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, माले पाटन बोडी, मिटर तने बोडी भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हर्मोन पनि उपलब्ध छ। लहरी बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
1: डुम्रे बिउ बीज एन्ड एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा प्रोप्राइटर दिकेश मुनाकर्मी BSc AG कृषि स्नातक कन्जिवेनी मेडिकल को आडैमा। सम्पर्क फोन 0658820275, सम्पर्क मोबाइल 9841692596 र 9810102120।
6: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
1: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
6: जीएमसी स्पेशल मिट मसला हैन, के सुन्दैछु म यो?
1: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
6: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
1: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
6: बुङकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि बुङकोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ, सम्पर्क नम्बर 9805603।

0: extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हाड जोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसूति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, बाथदम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहुँ। सम्पर्क नम्बर 9855-63-007, 065-580-76 र 580-289।
3: अय्या मरे नि बा।
4: होइन के बोलाउ रे बा, अय रात गर्दै बस्नु भएको छ त
3: के हुनु नि धने बाबु? क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला। अहिले यी ढाड, कम्मर, पाता, पाखुरा, घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु।
4: ए होराला अरे बा, हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि।
3: ए हो र धने बाबु, उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु?
4: ल किन नहुनु होला अरे बा, त्यहाँ निको हुने नै यस्तै रोग त हो नि। ढाड कम्मर दुख्ने, घुँडा दुख्ने, जोरी नसा दुख्ने, झमझमाउने, लाटो हुने, प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लौरे बा।
3: अनि यो कहाँनिर रहेछ त धने बाबु?
4: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लौरे बा।
3: ओहो धने बाबु, म त आजै जान्छु। बरु फोन नम्बर कति होला धने बाबु?
4: ल ल टिप्नुहोस् त लौरे बा, 9841-91-0867 र 9808-13-318।
5: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार।
6: यहाँको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो। मोबाइल नम्बर 9841-91-0866 र 9808-13-318।
7: नेशनल इलेक्ट्रोनिक्स तपाईँको भरोसाको नाम, विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, चिली, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यु रोड, दमौली तनहो। फोन नम्बर 9856-60-424, 9860-10-92।
7: प्रोपर्टर अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
0: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
1: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोड्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तुलसीनाबाट इनोमली स्क्यान गरिन्छ।
0: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
5: सम्पर्क 0965802329 सञ्जीवनी स्वास्थ्य क्लिनिक बन्दीपुर 1 डुम्रे बजार तनहुँ।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो 88.8 MHz
1: एक्सट्रिम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
2: स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढी सडकमै बच्चा जन्माएको घटना ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण। बाढी प्रभावित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई। प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको काङ्ग्रेस सभापति थापाको आरोप। प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायी बीच छलफल। चीन र इरानले जासुसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एथ्रोपिक्सको दावी। हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा। र इङ्ल्यान्डका रुइस हलले न्युक्यासलसँग सन् 2031 सम्मका लागि नयाँ सम्झौता गरे। नेपाल खबरमा अब पूरा खबर। भोटे कोशी र त्रिशुली नदीमा गएको भदौ 10 मा आएको बाढीबाट रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक आकलन संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेको सचिव डाक्टर देवकोटाले बताउनु भएको छ। भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको पनि उहाँले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्तिबाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य र तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा सुरुदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्तिबाल अस्पतालकी बाल रोग विशेषज्ञ डाक्टर बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात

0: सांसद रेणुका काउचा र जयपति रोकायले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै रासोपाका सांसद राजन गौतमले पनि विपद जोखिम कम गर्नको लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। रासोपाकै सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्रै नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नु भएको छ। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीडामा छटपटाइरहेकी महिलालाई तुरन्तै भर्ना नगर्दा सड़कमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो। एमालेका सांसद भूमिका लिम्बू सुब्बा र नेपाली काँग्रेसका सांसद गीता गुरुङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। त्यस्तै रासोपाकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ कान मेरो बुच्छै भने जस्तो भएको बताउनुभयो। ग्यास अभाव हो भने सरकारले आज नै ग्यास छैन भनी घोषणा गरी नागरिकलाई दाउरा खोजेर भात पकाऊ भन्न सक्नुपर्ने उहाँले बताउनुभयो। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुने तामाङको भनाइ छ। यसैबीच कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको आउँदो असोज 15 गतेसम्मको कार्यतालिका तय गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा महिला बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरुपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीडितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, तिमुरे, खट्टेखोला, स्याप्रुबेसी, आकुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। पीडितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनु भएको छ। समितिले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सवालमा अध्ययन, अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टर अनुसार उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ। भदौ 10 गते भोटेकोशीमा आएको बाढीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। भोटेकोशी बाढीको आज 17 दिन खोज, उद्धार तथा राहत व्यवस्थापनका काम भइरहेको पनि प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सिजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने समेत बताउनु भएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएको ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात् ग्रेलिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुनर्निर्माणको लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउन्डेसनले आज काठमाडौँमा गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्न मनै नपर्ने टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयबाट सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको सभापति थापाले आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा जोड दिनुभयो। दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेड लगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने थापाको भनाइ छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसाय बीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारको विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै 2 घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्य मन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। अब विदेशको खबर। चीन, इरान लगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसंख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग बढाउँदै गएको अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ। एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट सञ्चालित राज्य प्रायोजित निगरानीका कैयौं अभियान पत्ता लगाएर अवरुद्ध गरेको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। प्रतिवेदन अनुसार हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसंख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू त्यस्ता निगरानी अभियानको निशानामा परेका छन्। एन्थ्रोपिकले हतियार डिजाइन, शंकास्पद जैविक अनुसन्धान र डेटिङ ठगीमा एआई प्रयोग गर्ने प्रयास समेत रोकेको जनाएको छ। कम्पनीले चिनिया एआई कम्पनी मुनसट र डिपसिकले आफ्ना प्रयोगकर्ताका प्रश्नको जवाब तयार गर्न गोप्य रूपमा क्लाउड प्रयोग गरी प्राप्त तथ्याङ्कबाट आफ्ना एआई मोडेल सुधार गरेको आरोप लगाएको छ। अब खेल खबर। न्यूक्यासल युनाइटेडका डिफेन्डर लुइस हलले क्लबसँग सन् 2031 कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। म्यान्चेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इङ्ल्याण्डका 22 वर्षीय खेलाडी हलले आफ्नो साबिकको सम्झौतामा 2 वर्ष थप गर्न सहमति जनाएका हुन्। सन् 2023 चेल्सीबाट न्यूक्यासलमा आबद्ध भएता उनले क्लबका लागि 106 खेल खेलेका छन्। चार भन्जेङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढी, सडकमै बच्चा जन्माएको घटना, ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यान आकर्षण, बाढी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन, सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई, प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको काङ्ग्रेस सभापति थापाको आरोप, प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसाय बीच छलफल, चीन र इरानले जासुसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एन्थ्रोपिक्सको दावी, हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा, र इङ्ल्यान्डका लुइस हलले न्युक्यासलसँग सन् 2031 सम्मका लागि नयाँ सम्झौता गरे।
2: तपाई यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन, पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
3: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा, खसीको मासु, कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन, बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
2: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
3: चितुवा बिरालो प्रजातिको एक अत्यन्तै शक्तिशाली वन्यजन्तु हो, जुन नेपालको मध्य पहाड, तराई, चुरेर हिमाली क्षेत्रका जङ्गलहरूमा पाइन्छ। साथै झाडी, घाँसे मैदान तथा मानव बस्ती नजिकैको वन क्षेत्रमा पनि बस्ने गर्दछ।
4: चितुवा मुख्यतया राति सक्रिय हुने जनावर हो।
3: चितुवा सजिलै रुख चढ्न सक्छ र आफ्नो शिकारलाई प्राय रुखमाथि नै लगेर सुरक्षित राख्दछ।
4: चितुवा वन पारिस्थितिकीय प्रणालीको शीर्ष शिकारीको रूपमा रहेको छ, जसले शाकाहारी र साना जनावरको संख्या नियन्त्रण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
3: IUCNले चितुवालाई नियर थ्रेटन श्रेणीमा र साइटिसले अनुसूची एकमा सूचीकृत गरेको छ।
4: नेपालमा चितुवा लगायतका अन्य जङ्गली तथा संरक्षित जनावरको शिकार, हत्या, ओसार पसार तथा अङ्गको व्यापार गर्नु गम्भीर अपराध हो, र यस्ता कार्यमा संलग्न भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार 5-15 वर्षसम्मको कैद सजाय वा 5-10 लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।
3: यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द

0: संरक्षण ऐन 2029 अनुसार 5-15 वर्षसम्मको कैद सजाय वा 5-10 लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।
1: यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा दरफा
0: रूपमा घटाउन मद्दत गर्छ।
1: यदि जोखिम भएको जस्तो लाग्छ भने लुकाएर नबसौँ, नजिकको स्वास्थ्य संस्थामा गएर गोपनीय रूपमा एचआईभी परीक्षण गराऊ। समयमै थाहा पाएमा उपचार सम्भव छ र उपचारले मानिसलाई स्वस्थ र सक्रिय जीवन बिताउन सहयोग गर्छ।
2: एचआईभी भएका व्यक्ति माया सम्मान र साथ चाहिन्छ, भेदभाव होइन। सही जानकारी अपनाऊ, सुरक्षित व्यवहार गरौँ, आवश्यक परे समयमै परीक्षण गराउ। एचआईभी रोकथाम, उपचार र सम्मानपूर्ण व्यवहार हामी सबैको साझा जिम्मेवारी हो।
3: भेदभाव होइन, साथ र सम्मान, परीक्षण गरौँ, सुरक्षित बनौँ।
1: सही जानकारी, सही निर्णय, परीक्षण, उपचार र सम्मान। एचआईभी विरुद्ध सचेत बनौ, स्वस्थ समाज निर्माण गरौ। नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग आयोजना निर्देशनालय, एडीबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिर्स जेबी द्वारा जनहितमा जारी सन्देश।
4: ए बहिनी, हेर हेर कति राम्री देखिए कि, मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
5: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र औठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु। अनि राम्री देखिन्न त?
4: होइन, यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
5: विनोद सुनसादी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
6: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
7: विनोद सुनचाँदी पसल, पालुङटार नगरपालिका 5, छाती पोखरी, गोर्खा।
8: प्रोप्राइटर विनोद सुनार, मोबाइल 98-31-39-505 र 98-166-95-850।
9: काका, साह्रै निराश देखिनु भएको छ त, बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
10: हेर न नानी, खेतीबाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन, अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको घाटै घाटा मात्रै, यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
9: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
10: ए हो र, त्यसो भए म आजै गइहालेँ।
1: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्ण शङ्कर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन 5 र 10 लिटरको हजार, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटरको विषादी छर्कने स्पेयर पम्प, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोली ब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासो, च्यापच्यापे पासो, कृषि चुना, पोल्ट्री चुना, रिनोइट बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, अर्गानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात फोर्ने, गार्डन पन्चा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङकट, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिरास, हब्बर्ड, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु पक्षीका औसत औषधिहरू भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले माटे जुका किर्ना उपिया सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरू

0: रामपुर कम्पोसिट मनकामना 3 शंकर मकई स्टार 9 सुवर्ण सीपी 808 राजकुमार क्राइस्टार मकईमा गवारो र फौजे किराको विषादी र झार बार्ने विषादी पनि उपलब्ध छ। लहरे बालिका बिउहरू भक्तपुरी लोकल काँक्रो करेला घिरौला लौका मुन्टा खाने र कैना लाग्ने फर्सी जुकुने फर्सी चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर अकबरे खुर्सानी भेडे खुर्सानी मालीपाटन बोडी मिटर तने बोडी भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हार्मोन पनि उपलब्ध छ। लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
1: डुम्रे ब्युबिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा प्रोप्राइटर दिकेश मुनाकर्मी BSc AG कृषि स्नातक कन्जुवेनी मेडिकलको आडैमा। सम्पर्क फोन 0658082775 सम्पर्क मोबाइल 98461092596 र 98101120।

0: सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हारजोर्नी तथा नशा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू,
1: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसुति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, बाथदम सेवाहरू दैनिक सुचारु भइरहेको पनि जानकारी गराउँदछौँ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक, डुम्रे बजार तनहुँ। सम्पर्क नम्बर 9856363007, 0065805076 र 85289।
0: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा, नयाँ प्रविधि, मोडल सिटी हस्पिटल, नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
1: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस स्कोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
0: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल। सम्पर्क फोन नम्बर 0065520004, 9840050663।
2: नेशनल इलेक्ट्रोनिक्स तपाईँको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
3: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
2: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
3: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, बास्तै न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 9856607424, 9860102।
2: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
4: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं।
5: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
4: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
5: आजै सम्पर्क गर्नुहोस् 0615746068, 97649744।
4: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौँ।
7: सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शन।

0: साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुवारु कन्सल्टेन्सी प्राली, बन्दीपुर एक, टुम्रे बजार, गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 0658080599, मोबाइल 9850602609।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो, बाबालाई सधैँ भन्यो कहिल्यै ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
2: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
2: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचादी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुरानो तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ। प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
6: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
7: ढकाल हार्डवेयरमा।
6: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्न पर्यो भने नि?
7: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्रे बजारमा।
4: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
8: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाटप पीवीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
4: 12 वर्ष वारेन्टी, हिन्ट ओइल थाराहरू प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
5: अब बन्छ घर तपाईँले सोचे जस्तै, त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
8: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
9: ढकाल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: डुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु 1-7 बजे आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै, अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु 1-7 बजे आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ। प्रोप्राइटर मनिष ढकाल, मोबाइल नम्बर 98-4-67-98-00-3, 98-4-58-46-952, फोन नंबर 65-80-169।
8: होम डेलिभरी को पनि सुविधा रहेको छ।
4: हाम्रो पसल भानु नगरपालिका वडा नम्बर 1-7 बटेमा पनि रहेको छ। प्रोप्राइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नंबर 65-80-084, मोबाइल नम्बर 98-4-67-98-00-3, 98-4-58-46-952।

0: Extreme Energy Drink.
1: National City Hospital.
2: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल,
3: विशेषज्ञ चिकित्सक र सेवाहरू,
2: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
3: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
3: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
3: फिजिसियन डाक्टर गौरीराम महतो,
2: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
3: हार जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
2: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
3: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
3: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0956 93 6 11।
2: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
4: आफूलाई
5: भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो, हातीभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
4: केलाई पिर मान्छ र सोल्टिनी, डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
5: सोल्टी पनि।
6: भरत एन्ड साजन सुनचादी दोकान, गौतम गहना पसल, बन्दीपुर एक डुम्रे बजार तनहुँ, पृथ्वी राजमार्गको अगाडि, कामना विकास बैंक जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोप्राइटर भीमबहादुर गौतम र मीना गौतम, सम्पर्क नम्बर 98462614, 98266777 र 0635820878।
7: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसा पानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्लेग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक टुम्रे बजार चिसा पानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
3: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
4: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारे रोग तथा लागो औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, इसिजी, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
5: सम्पर्क नम्बर 0635801170 र 0635802087।
6: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
7: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
4: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हाड जोड्ने रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
7: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखर कायस्थद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
6: सम्पर्क 0665802239। सञ्जीवनी स्वास्थ्य क्लिनिक बन्दीपुर एक डुम्रे बजार तनहुँ।
8: पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
9: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
8: के भयो र गुरु?
9: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
8: बर्बादै भएछ त गुरु। हाम्रै तनहुँको चिसा पानी डुम्रीमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न।
9: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
0: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ। साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। सोयता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार चिसोपानी तनहुँ। प्रोप्राइटर प्रमोद कुमार। सम्पर्क 9856042576, 9813131191।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.

सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत एवं न्यानो लोक साङ्गीतिक अभिवादन टेक्न आउँछौँ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। सोध्दै अब मित्र, तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्था

प्राविधिक साथी टेकमन विष्टको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौँ। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेसनहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा नेपाली अक्षरमा कार्यक्रम लोक सारथी लेखेर सर्च गर्नुभयो भने त्यहाँबाट हामीलाई अडियो लाइभ पनि सुन्न सक्नुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराउँछु। कुन कुन रेडियोबाट कहाँ कहाँबाट कार्यक्रम सुन्न सकिन्छ भन्ने कुरा जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz कलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्ग भूमि 93 MHz बिङ्गरी प्युठानबाट सन्तोष सुनार संगम, रेडियो झुलेनी 104.7 MHz बिजवारबाट यमुना धामी, रेडियो पाडिनी 79.1 MHz अर्घ खाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निरसिम्मा 107.1 MHz अर्घ खाँचीबाट हामीलाई राम खड्काले साथ दिइरहनु भएको छ। दमौली एफएम सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गलमीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रा भूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिस पाठक, रेडियो मोती 88.4 MHz छाप साङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 MHz पाल्पाबाट निराजन पौडेल, रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गुडिया भर रिमा भरले साथ दिइरहनु भएको छ। रेडियो हामीलाई यति बेला रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट साथ मिलिराखेको छ। नम्रता नेपालीको भने दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चटाई, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रेप्लाञ्चोको सिपारीबाट नक्कल घरती, रेडियो आफ्नो एफएम रुकुम पश्चिममा 90.4 MHz बाट मनिषा डागी, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz धनकु ओखलढुङ्गाबाट बिनु माया राई, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लाली गुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट खड्का राज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। रेडियो बेलुका एफएम 100.9 MHz उदयपुरबाट जम्बर पुलामी, रेडियो झन्कार 97.5 MHz रामेछापबाट अनिता रसाइली अनु, रेडियो मेन्स्याम एफएम 103.4 MHz तेह्रथुमबाट रिजु कार्कीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। रेडियो भरोसा 104.9 MHz दाङ घोराईबाट दीपक पुनले साथ दिइरहनु भएको छ। रेडियो मुटकी चुला 93.5 MHz डोल्पाबाट मङ्गला कुमारी बुढा, रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजुली, रेडियो मध्य पहाड 88.2 MHz सल्यानबाट गोरख डागी, रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। कार्यक्रम लोक सारथीको आज हामी शुक्रबारी बसाईमा छौँ। आज बुवाको मुख हेर्ने दिन हो, तपाईँलाई थाहै छ आज बुवाको मुख हेर्ने दिनमा हामी छौँ र आज तपाईँले पक्कै पनि आफ्नो बुवाको मुख हेरेर यो दिनलाई मनाउनु भयो होला। आज हामी यही सेरोफेरोमा कुराकानी गरौँ। आजको दिनमा तपाईँको बुवालाई
तपाईँ

कसरी सम्झिरहनु भएको छ आजको विषयमा हामी यही विषयवस्तुमा कुराकानी गर्नेछौँ। बुवा भन्न बित्तिकै तपाईँको मनमा के आउँछ, होइन बुवा भन्दा बित्तिकै तपाईँको दिमागमा के आउँछ, अर्थात् बुवालाई तपाईँले कसरी लिनुहुन्छ, तपाईँको बुवाप्रति सोच्ने धारणा कस्तो छ, यो विषयमा हामी कुराकानी गर्छौँ। हामीले सुनेका छौँ, धेरै कुराकानी गर्छौँ, आमाको बारेमा बढी कुराकानी गरेको पाइन्छ, आमाको बारेमा किताबहरू पनि लेखिएको पाइन्छ, उपन्यासहरू पनि लेखिएको पाइन्छ, आमाको महिमा अपरम्पार छ, तर पछाडिबाट बुवाको पनि भूमिका उत्तिकै रहेको हुन्छ भन्ने कुरा हुन्छ, तर बुवाको चर्चा परिचर्चा अलि हुँदैन, त्यति कम मात्रामा हुने गर्छ। त्यो कारणले गर्दाखेरि आउनुहोस् आज हामी बुवाको बारेमा कुराकानी गरौँ। आज बुवाको मुख हेर्ने दिन, 9868-6040-40 फोन डायल गर्नुहोला भन्दै आउनुहोस् कार्यक्रममा। हामी पुरुषोत्तम नेपाली, प्रजापति प्राजुली, शर्मिला गुरुङ लगायतका कलाकार साथीहरूले गाउनु भएको गीत साउदी अरब जङ्गलमा भेडा चराउँछु, यो गीत तपाईँको लागि राख्छौँ। गीतपछि फेरि आउँछौँ।

0: गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। हामी कार्यक्रम लोकसारथीको आज शुक्रबारी बसाईमा छौँ र पनि आज हामी बुवाको मुखेन्ने दिनको संघारमा पनि छौँ। त्यसो भावनाले आज हामी बुवाको बारेमा कुराकानी गरौँ न होइन। धेरै आमाको बारेमा कुराकानी गरेको धेरै सुन्न पाइन्छ, आमाको बारेमा भनेर गाइएका गीतहरू पनि पाइन्छ, धेरै गीतहरू छन्। तर के बाबाको बारेमा पनि हामीले सोच्ने बोल्ने फुर्सद पायौँ त होइन? आज बोलौँ, आज एउटा पर्वको अवसरमा बाबाको बारेमा आफूलाई मनमा लागेका कुराहरू हामीलाई भन्नु होला। म तपाईँलाई आग्रह गर्छु आजको लागि, तपाईँको लागि 9868309440 को नम्बरमा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि म खुला गरेको छु, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। के छ साथी, हुनुहुन्छ आउनु भएको छैन भन्ने कुरा भएको छ। 9868609440 को नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। हाम्रो प्राविधिक मित्रले बनाउँदै हुनुहुन्छ, अघि नै मोबाइल अफ थियो होइन। हाम्रो एकजना साथीले फोन गरेर जानकारी गराउनु भएको थियो र अब मैले तिनवटा कमेन्ट आएको छन्, ती कमेन्टहरूलाई म वाचन गर्छु। मिटेक मान परियारले, मिटेक बहादुर परियारले नमस्ते म पनि सुन्दैछु रेउघा उपल्लो गाउँबाट कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा घर जादरकोट हाल इन्डियाबाट म पनि कार्यक्रम सुन्दैछु धन सिंह सुनारले, यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार हजुर, हेलो, रेडियोमा आवाज आएन। 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर,
1: हजुर नमस्कार, हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट हजुर?
1: रेशम बहादुर परियार
0: लमजुङबाट। रेशम बहादुर परियार बोल्दै हुनुहुन्छ, के छ रेशमजी खबर तपाईँको?
1: एकदम ठिक छ, त्यताको कस्तो छ?
0: हाम्रो पनि एकदम ठिक ठाक छ। यति बेला के गर्दै हुनुहुन्छ?
1: पसलतिरै काम गरिरहेको
0: छु। पसलतिरै काम गरिरहनु भएको छ होइन?
1: हजुर
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज बुवाको मुख हेर्ने दिन हो क्या अरे होइन? हामी यही सेरोफेरोमा आज कुराकानी गरिराखेका छौँ। आज के छ, आफ्नो बुवालाई कसरी सम्झिनुहुन्छ, कसरी सम्झिनु भयो, जानकारी गराउनुहोस्।
1: मैले भन्नुपर्दा मेरो बाबा बितेको त 66 साल फागुनको 3 गते हो, आज कति वर्ष भयो भन्नु होला। मैले बाबालाई त्यसै गरी सम्झेँ, बिहान आउँछु, नुहाइ धुवाइ गरेँ, पानी दिए, बाबा अब बाबाको महिना त कति छ कति, अब रहेको कुरो बच्चाहरूले चाहिँ के सोच्दो रहेछ भने, धेरै बच्चा जब बाबालाई सम्झिने उमेर भनेको हामी बुढेसकाल लागेपछि सम्झिँदो रहेछौँ
0: क्या,
1: बच्चाहरूले चाहिँ अक्सर आमालाई नै सम्झिँदो रहेछन्, किनभने बाबा अलि जवानी सम्झिँदा बाबाले केही गरिन्झेल, बाबाले त गरिरहनु भएको छ, खाइरहनु भएको छ भन्ने लाग्दो रहेछ, र आमालाई चाहिँ अब त्यो होला पर्सि के हुन सक्छ है।
0: हुन्छ,
1: बाबाको र आमाको पनि अलिक खटन मटन पऱ्यो भने बच्चाहरू आमातिरै लाग्छन्, अब त्यो छुट्टै खालको ममता माया होला आमाको, र बाबालाई चाहिँ जब बुढेसकाल लागेछ यसो जब घुम्नु हुन्छ नि बाबा, अब त्यो दिन थाहा हुँदो रहेछ क्या बाबाको माया, बाबाको उग्नु भन्ने कुरा। अब रहेको कुरो जिम्मेवारीको कुरो हो, जिम्मेवारी पहिले सानो सानो आमाले निभाउनु हुन्छ भने अलिक ठुलो भएपछि मेरो छोरो बिग्रिन्छ कि भत्किन्छ कि मेरो छोरो स्कुल जानेन कि भोलि गएर निकम्मा हुन्छ कि भनेर बाबाले धेरै मेहनत गर्नुहुँदो रहेछ क्या,
0: त्यो भएको कारणले बाबाको भूमिका पनि हाम्रो जीवनमा उत्तिकै महत्त्वपूर्ण हुन्छ जति आमाको हुन्छ होइन।
1: मैले भन्नुपर्दा मेरो दुइटै छोराहरूले बाहिरबाट विदेशबाट फोन गरे आज, खुसी लाग्यो बाबा के त भन्ने। अनि बुहारीहरूले पनि फोन गरे, छोरी त मेरो छैन, छोरी पाइनँ मैले है।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अन्य साथीहरूको कल पनि लिनुपर्ने हुन्छ, अहिलेको लागि भेटा गर्छौँ है त। टेलिफोन सम्पर्कमा रेशम परियार आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। उहाँले आफ्नो बाबा लगायतका बाबाको बारेमा केही कुरा राखेर जानुभएको छ। उहाँको छोराहरूले पनि विदेशबाट फोन गर्नुभएको रहेछ, बाबाको बाबालाई सम्झेर होइन। कति विदेशमा हुनुहुन्छ, कति नेपालमा हुनुहुन्छ, कति छोराहरू विदेशमा हुनुहुन्छ बाबालाई भेट्न पाउनु भएको छैन भने, कतिपय बाबाहरू पनि विदेशमा हुनुहुन्छ छोराहरूले भेट्न पाउनु भएको छैन। यो अवस्थामा तपाईँहरूले आफ्नो बाबालाई आफ्नो छोराछोरीले कसरी सम्झिनु भएको छ त? आजको दिनमा हामी यो बारेमा कुराकानी गर्नेछौँ। 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। के छ साथी, हुनुहुन्छ? आउनु भएको छैन साथीहरू, आउनु होला। 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौँ। आज तपाईँको बाबालाई कसरी सम्झिनु भएको छ त, कसरी सम्झिरहनु भएको छ? आज आफ्नो बाबाको बारेमा हामीलाई केही कुरा भन्नु होला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो, कहाँबाट? धनकुटाबाट। नाम के भन्नुभयो?
2: लेखराज कटेल।
0: लेखराज कटेल, के छ लेखराज जी, हाल खबर तपाईँको?
2: ठिकै छ दादा।
0: यति बेला के गर्दै हुनुहुन्छ?
2: यति बेला भर्खर गाईलाई घाँस ल्याएर भर्खर बस्दैछु।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज बुवाको मुख हेर्ने दिन कसरी मनाउनु भयो, कसरी बुवालाई सम्झिनु भयो, लौ न बताउनु पर्यो।
2: आज बुवाहरूलाई मिठा मिठो खाने कुराहरू दिएर दियो दादा।
0: त्यति मात्रै हो?
2: त्यति मात्रै हो।
0: ल, तपाईँको बुवाको बारेमा मलाई भन्नुहोस् त, बुवालाई कसरी सम्झिनुहुन्छ, कसरी बुवाको बारेमा वर्णन गर्नुहुन्छ? राम्रै नै सम्झिनुहुन्छ होइन। हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ। नमस्ते।
2: नमस्ते।
0: टेलिफोन सम्पर्कमा लेखराज कटेल आउनु भएको थियो, उहाँले राम्रै सम्झिनुहुन्छ अरे बुवालाई, मिठो मिठो खुवाउनु भयो, आफ्नो छोराको कर्तव्य पालना गर्नुभयो, यही कुरा हामीलाई बताउनु भएको छ। पालो तपाईँको हो। 9868309940 नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। 9868309940 फोन गर्नुहोला। के छ साथी, हुनुहुन्छ? आज साथीहरूको उपस्थिति त्यति राम्रो हुन्छ जस्तो लागेन मलाई, किनभने आज बाबाको बारेमा बोल्नुपर्ने छ होइन। ल त, बाबालाई माया गर्ने, बाबालाई सम्झिने साथीहरूले फोन गर्नु पऱ्यो। आफ्नो बाबाको बारेमा आजको दिन त केही कुरा बोल्नुहोस् होइन, 364 दिन त बोल्नु भएन। आजको बारेमा त, बाबाको बारेमा, आफ्नो बाबाको बारेमा, तपाईँको बाबा कस्तो हुनुहुन्छ, तपाईँको बाबा तपाईँको लागि किन प्यारो हुनुहुन्छ त होइन, तपाईँको बाबाले तपाईँप्रति गरेको कुरा। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: हजुर दादा, नमस्ते।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट? गलकोटबाट माया विश्वकर्मा। के छ माया, खबर तपाईँको? हाम्रो पनि एकदम ठिक ठाक छ। यति बेला के गर्दै हुनुहुन्छ मायाले? बसिरहनु भएको, के गर्नु छ र? अनि आज माइत जानु भएन? ए, भर्खर माइतबाट बहिनी आउनु भएको छ नि?
3: हजुर।
0: बाबालाई भेट्न नजाने? त्यही त, त्यही त, माइत नजाने, फोनबाट मात्रै भेटाउने होइन? मैले त्यसै त भने होइन कि बिहा गरेपछि तपाईँले माइतलाई बिर्सनु हो भन्दा
3: बिर्सेको जस्तै त भनेर तर बिर्सेको त छैन फेरि बाटोले गर्दा बिर्सने गराएको
0: बाटोले गर्दा बिर्सने गरायो होइन ल त कार्यक्रममा आउनु भएको छ आज तपाईँको बुवाको बारेमा भन्नुहोस् हामीलाई तपाईँको बुवा तपाईँलाई किन विशेष लाग्छ अथवा के छ
3: मेरो बुवालाई त मलाई सधैँभरि मेरो बुवा साथी र होस् भन्न मन लाग्छ अनि मेरो बाबालाई सधैँभरि आफरमा लाभ होस् सधैँभरि माया र ममता पुगोस् भन्ने त्यही नै हो
0: ल त कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनु होला अहिलेको लागि बिदा गर्छौँ नमस्ते
3: नमस्ते
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो माया उहाँसँग कुराकानी गरिसकेका छौँ अब एकजना साथीले लिन्छौँ त्यसपछि एउटा गीत कदमको छायाले भरिलाई कदमको छायाले भन्ने गीत हाम्रो प्राविधिक मित्रले खोज्दै हुनुहुन्छ सम्भवतः सुनिता बुढा छेत्रीले गाउनु भएको गीत हो यो अब एकजना साथीसँग कुराकानी गर्छौँ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्ते को बोल्नुभयो कहाँबाट बनिसरा विश्वकर्मा बोल्दै हुनुहुन्छ के छ बनिसराजी हाल खबर तपाईँको
4: ठिकै छ भन्नुपर्छ हजुरहरूको कस्तो छ
0: हाम्रो पनि एकदम ठिक ठाक छ कार्यक्रममा आउनु भएको छ यति बेला के गर्दै हुनुहुन्छ ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज आफ्नो बुवाको बारेमा भन्नु पर्यो तपाईँले के भन्नुहुन्छ कसरी सम्झिनुहुन्छ आफ्नो बुवालाई
4: मेरो बुबा चाहिँ यो संसारमा हुनुहुन्न है मलाई छोडेर जानुभएको चाहिँ 22 वर्ष भयो त्यही पनि यी बुबाले हरेक क्षण हरेक पल सम्झन्छु भन्नुपर्छ अनि मेरो बुबा हुनुभएको आशीर्वाद
0: तपाईँको बुवालाई तपाईँले देख्न पाउनु भएन भनेपछि सानो बच्चामा तपाईँको बुवाले तपाईँलाई कतिको माया गर्नुहुन्थ्यो तपाईँको आवाज आएन बनिसराजी तपाईँको आवाजै आएन हेलो हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ नमस्ते अब म केही कमेन्टहरू वाचन गर्छु त्यसपछि गीत राख्नेछौँ हामीले कमेन्ट गर्ने साथी हुनुहुन्छ धेरैजनाको कमेन्ट आएको छ धनसिंह सुनारले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ यसै क्रममा सुजन भुजेल खोटाङले पनि कमेन्ट गर्नुभएको छ यसै क्रममा एकराज रोका छेत्रीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ यसै क्रममा सन्जु मगरले पनि गुल्मीको दर्लिङबाट कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ राज गैरीले पनि बुटोलबाट कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा हामीलाई लक्ष्मण मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ भने हामीलाई अनु कोइसले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ अब हामी गीत राख्छौँ कदमको छायाले भन्ने गीत राख्छौँ गीत पछि तपाईँको माझमा हामी फेरि आउँछौँ यो गीत तपाईँको लागि हामी गीत राख्नेछौँ प्राविधिकमित्र 9868 3940 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला हाम्रो प्राविधिक मित्रले गीत खोज्दै हुनुहुन्छ जस्तो छ के छ गीत रेडी छ हामी कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट एकै साथ कार्यक्रम सुन्दै हुनुहुन्छ र हामी सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथीको फेसबुक एकाउन्टबाट अडियो लाइभमा पनि छौँ। र अब गीत राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ। यो गीत तपाईँको लागि।

0: युगीपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकसारथीको आज हामी शुक्रबारी बसाईमा छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते।
0: नमस्ते, को बोल्नु भयो, कहाँबाट? के छ शर्मिलाजी, हाल खबर तपाईँको?
1: एकदमै ठिकै छु भन्नुभएको छ। अनि हजुरको कस्तो छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ तपाईँले?
1: यति बेला कार्यक्रम सुन्दै बसिरहेको भन्नुपर्छ।
0: कुन एफएमबाट सुन्नुभयो हामीलाई? रेडियो स्काईबाट सुन्नुभयो। आज त बुवाको मुख हेर्ने दिन, कसरी मनाउनु भयो, के गर्दै हुनुहुन्छ? आज बाबालाई के किनिदिनु होला भन्नुहोस्? प्यान्ट टी सर्ट किनिदिनु भयो होइन?
1: हजुर।
0: बाबा खुसी हुनुभयो?
1: हजुर।
0: तपाईँले दिनुभएको कपडा बाबाले मन पराउनु भएन कि जस्तो लाग्यो मलाई? हो,
1: मन पराउनु भयो।
0: ए, मन पराउनु भयो होइन?
1: हजुर।
0: मलाई त फोन गरेर मेरो छोरीले त दिएको कपडा मलाई मनै परेन भन्नुभएको थियो।
1: हुन्छ, फोन त गर्नु भएको
0: हो र? खै त मलाई फोन गरेर भन्नुभएको के रे?
1: मन पराउनु भयो।
0: ए, मन पराउनु भयो होइन? मलाई त फोन गरेर मेरो छोरीले त दिएको कपडा मलाई मनै परेन भन्नुभएको थियो। खै त मलाई फोन गरेर भन्नुभएको के रे? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। बुवाको बारेमा केही भनिदिनुहोस् ल।
1: बाबाको लागि बाबा मम्मी मेरै साथमा रहन्जेलसम्म होइन दुःख नदिने, अनि बाबा मम्मीको पनि हामी एउटै नहोस् होस् भनेर नै भन्नुहुन्छ होइन? तर त्यही भएर बाबालाई एकदम माया लाग्छ भन्नुपर्छ।
0: ल त हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरि व्यवसायमा आउनु होला। अहिलेको लागि बिदा गर्छौँ। नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको फोन गर्नुहोला 98 68 39 40 40 नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? दमौलीबाट। नाम के भन्नुभयो?
2: भानु चापागाई।
0: धनी चापागाई?
2: भानु चापागाई।
0: ए, भानु चापागाई।
2: हजुर,
0: के छ भानुजी खबर?
2: मेरो खबर एकदम ठिक छ सर।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ?
2: यति बेला म आफ्नै पसलमा बसिरहेको छु, मेरो आयुर्वेदिक पसल छ दमौलीमा।
0: ए, दमौलीमा आयुर्वेदिक पसल छ होइन?
2: त्यही भएर म यही पसलमा छु, पसलबाट फोन गरेको।
0: ए, कुन आयुर्वेदिक, तपाईँको पसलको नाम के हो?
2: अभिषेक आयुर्वेद फार्मा।
0: ए, अभिषेक आयुर्वेद फार्मा होइन?
2: हजुर हजुर।
0: कतिको व्यापार हुन्छ, कतिको बिरामीहरू आउनुहुन्छ?
2: बिरामी अलिअलि आउनुहुन्छ, थोरै थोरै मन्दी छ क्या, त्यही भएर बिस्तारै थोरै थोरै आउनुहुन्छ।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कसरी मनाउनु भयो त आफ्नो बुवाको मुख हेर्ने दिन, के छ?
2: बुवालाई यसो मिठो मिठो खुवाइयो, त्यसपछि अहिले राम्रो राम्रो नयाँ नयाँ कपडा ल्याइयो, अनि त्यसरी नै मनाइयो।
0: कसरी सम्झिनुहुन्छ तपाईँको बुवालाई? तपाईँले यसो आफ्नो बुवाको बारेमा,
2: आफ्नो सन्तानको लागि आफ्नो जिउ ज्यान अर्पेर, अनि त्यसपछि चाहिँ उनीहरूको भलोको लक्ष्यको भलोको लागि हरेक हर कदम जसरी पनि त्याग र तप समर्पण गर्न तयार हुनुहुन्छ हाम्रो बुवा, त्यस कारण त्यसरी नै सम्झिरहेको
0: छ। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिको बसाइमा आउनु होला। अहिलेको लागि साथीहरूलाई, अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ। नमस्ते।
2: हवस्, नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। भानु चापागाई दमौली तनहुँबाट फोन गर्नु भएको थियो। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6039-40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। अब हामी यसपछि एउटा कल लिन्छौँ, यसपछि एउटा गीत बजाउनेछौँ र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: हजुर नमस्कार,
0: को बोल्नु भयो कहाँबाट?
3: म यहाँ सैलमल ओखलडङ्गा सैलमलबाट जित बहादुर विश्वकर्मा बोलेको सर।
0: जित बहादुर विश्वकर्मा, के छ जित बहादुर जी खबर तपाईँको?
3: मेरो ठिकै छ सर, घरमै बस्दैछु, बोल्दैछु सर अहिले।

0: रेडियो बन्द गर्नुहुन्छ कि रेडियो भन्दा टाढा जानुहुन्छ कि तपाईँको आवाज र रेडियोको आवाज ठोक्किएर आयो? होइन, रेडियो भन्दा अलिक टाढा जानुहोस् भनेको। रेडियो भन्दा टाढा गइदिनुहोस्, रेडियो अथवा बन्द गरिदिनुहोस् भनेको कि। हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज बुवाको मुख हेर्ने दिन कसरी मनाउँदै हुनुहुन्छ?
1: हजुर सर, मेरो बुवा बितेको त अहिले 32 वर्ष भयो, 51 सालमा बित्नु भएको हो।
0: ए हजुर।
1: अनि अहिले बुवालाई त्यस्तो हो, अब सम्झिन्छु नि, किनभने धेरै नै बुवा बितेको भयो। तैपनि हामीले अब आफ्नो बुवाको पहिलाको हामीलाई हुर्कायो बढायो है, विभिन्न किसिम गरेर दुःखमा पाल्नु हो, सबै सम्झेर धेरै दुःख लाग्छ नि सर उहाँलाई।
0: अनि तपाईँ कति वर्षको हुनुभयो? तपाईँ कति वर्षको
1: हुनुभयो?
0: 60 वर्ष। तपाईँको छोरा पनि हुनुहुन्छ होला, बुहारी पनि हुनुहुन्छ होला, होइन?
1: छोरा छोरी, तिन भाइ छोरा, तिन बहिनी छोरी छन्। अनि म चाहिँ अहिले घर गाउँमै छु, छोराहरू विदेशतिर छन्।
0: छोराहरू छोरीहरूले आज तपाईँलाई सम्झिनु भयो कि सम्झिनु भएन?
1: सम्झिनु भयो, उता विदेशबाट अघि फोन गरे उनीहरूले मलाई, अनि फोनमा फेसबुक चल्छ, अनि फेसबुकबाट हेरियो, अनि राम्रो किसिमले बुवा हामीलाई सम्मान गरेका छन् उहाँहरूले पनि। अनि म पनि बुवाहरूलाई सम्झेर प्रार्थना गरिदिन्छु, सम्मान गर्छु, किनभने सधैँ सधैँ सम्झिन्छु नि, बुवाहरूको साथ नै सधैँ रहन चाहन्छु भनिन्छ, तर एकदम छोडेर जानुपर्छ सर त्यही गर्छु।
0: अनि तपाईँको छोराहरूले बुहारी ल्याउनु भएको छ कि छैन?
1: बुहारी
0: ए पछि तपाईँको छोरा बुहारीले सबैले तपाईँलाई राम्रो मान्नुहुन्छ?
1: राम्रो मान्छन् सर, राम्रो मान्छ।
0: एउटा भनाइ छ नि, छोराहरूले छोरीहरूले बुहारी पाएपछि बुवा आमालाई अलिक बिर्सने, अलिक वास्ता नगर्ने भन्ने हुन्छ नि, त्यो कतिको पाउनु भयो?
1: अलिकति मेरो माइली बुहारी चाहिँ अलिकति छिट्टो छैन, माइली बुहारीले चाहिँ धेरै नै हामीलाई हेला गर्छ, अलिकति राम्रो छ ऊ, त्यस कारणले धेरै नै खुर्ती पार्दै गर्छ, अनि उसले चाहिँ त्यति राम्रो गर्दैन, अरू जति बुहारीहरूले त राम्रै गर्छन्। जे होस् ठिकै छ, खर्चहरू पठाइदिन्छन्, खानाहरू सबै हेरचाह गर्ने भन्नुहुन्छ, मलाई औषधी खाने सुगर प्रेसर छ, त्यसको पैसाहरू औषधी किनेर काठमाडौँ पठाइदिन्छन्। धेरै राम्रो लाग्छ नि सर गर्नुहुन्छ उहाँहरूले। कसै कसैमा धेरै पवित्र असल आत्माहरू हुँदैन, कसैमा त फेरि धेरै दया माया आत्मा हुन्छ। त्यसै गरी हामीले पनि बुवा आमालाई माया दया गरिरहेका छौँ, आमा बितेको धेरै वर्ष भयो।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनुहोला, अहिलेको लागि तपाईँलाई बिदा गर्छु। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो ओखलढुङ्गाबाट, 60 वर्षको बुवा हामीलाई फोन गर्नुभएको थियो। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440। अब एउटा गीत हाम्रो प्राय मित्रले तयार पार्नु भएको छ, होइन? ठिक छ, गीत खोज्दै हुनुहुन्छ, म कमेन्ट वाचन गर्छु त्यति बेलासम्म। कमेन्ट त छ नि, होइन, कमेन्ट वाचन गर्छु। धेरै साथीहरूले कमेन्ट गर्नुभएको छ, म कमेन्ट ल अब कमेन्ट आएको छ, म त्यो कमेन्टहरू वाचन गर्छु। हामीलाई कमेन्ट गर्ने धेरै साथीहरूले कमेन्टै पठाउनु भएको छैन, किन? आज साथीहरूले डान्सिङ सुनारले होइन, एउटै व्यक्तिले कतिचोटि कमेन्ट गर्नुहुन्छ हौ धनसिंहजी, तपाईँको कमेन्ट त मैले अहिले नै वाचन गरिसकेको छु त, होइन? कमेन्ट एकचोटि मात्रै गर्ने हो क्या, अरू साथीहरूलाई पालो दिनु हो, म तपाईँलाई आग्रह गर्छु है, एकचोटि मात्रै कमेन्ट गरिदिनु होला। अनु कोइचको पनि कमेन्ट वाचन गरिसकेको छु, ल ठिक छ, म कमेन्टहरू अहिले आएको छैन, साथीहरूले किन कमेन्ट गरिरहनु भएको छ, कमेन्ट गर्नु पर्यो, कमेन्ट गर्नुभयो भने तपाईँको कमेन्ट हामी वाचन गर्नेछौँ। अब के छ, गीत तयार छ? ल गीत राख्छौँ, गीत पछि तपाईँको माझमा फेरि आउँछौँ, यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। हामी आज शुक्रबार व्यवसायमा छौँ, बुवाको मुख हेर्ने दिन आज र यो सेरोफेरोमा तपाईँसँग हामी कुराकानी गरिराखेका छौँ। आज बुवाको बारेमा कुराकानी गर्दैछौँ। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर, तपाईँको आवाज आएन हजुर, तपाईँको आवाज आएन, यो कल हामी लिन सक्दैनौँ, माफ गर्नुहोला। तपाईँले मोबाइलले मोबाइलको टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनुहोस् न हजुर। त्यस्तो गर्नुभयो भने हामीलाई पनि राम्रो, तपाईँलाई पनि राम्रो, सबैलाई राम्रो। यति बेला साथी हुनुहुन्छ, स्वागत गरी नमस्ते हजुर।
1: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? जीवन साङ्गीतिक मगर, के छ जीवन हाल खबर तपाईँको? एकदम हामी त सन्चै आरामै छौँ। यति बेला के गर्दै हुनुहुन्छ? कार्यक्रम सुनेर बसिरहनु भएको छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज बुवाको मुख हेर्ने दिन कसरी मनाउँदै हुनुहुन्छ, कसरी मनाउनु भयो, लौ न बताउनु पर्यो।
1: हजुर, आज बुवाको मुख हेर्ने दिन, बुवा त बितिसक्नु भयो, त्यही भएर सम्झिरहन्छु। उहाँले अब जन्मदिन भयो, हुर्कनु भयो, पढाउनु भयो, यो संसार देख्नु भयो, त्यसले मैले कतिपय सम्झिरहन्छु मैले मलाई।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनुहोला, अहिलेको लागि बिदा गर्छौँ। नमस्ते। आउनु भएको थियो हाम्रो बिचमा यति बेला साथी जीवन साङ्गीतिक मगर, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, अब हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आउन आउन थालेका छौँ है। आउनुहोला 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। त्यही त नि, अनि कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो साङ्जामा हामीलाई? रेडियो बन्दीपुर एफएमबाट कार्यक्रम सुन्नुभयो होइन?
1: हजुर, बन्दीपुर एफएम मजाले क्लियर टिप्छ यहाँ, अनि तपाईँको कार्यक्रम आउँदाखेरि सुनिराखिन्छ है।
0: मेरो मात्र कार्यक्रम हो र तिलकजी?
1: अनि हामी सबैको
0: धेरै दिनपछि फोन गरेर बिर्सनु भयो क्या, कसको कार्यक्रम हो भन्ने कुरा होइन?
1: हजुर हजुर,
0: माया मारेपछि बिर्सिँदो रहेछ भन्ने कुरा थाहा भयो मलाई होइन?
1: होइन होइन सर, माया मारेको होइन, गाउन जाने होइन, अनि फोन सिटीमिति फोन पनि लाग्दैन, अनि साथीहरू आएको आइहाल्नुहुन्छ। म तपाईँको हाम्रो कार्यक्रम म सुनिराख्छु तपाईँको अब 4 बजेदेखि 5 बजेसम्म।
0: अनि तिलकजी, आज मुख हेर्ने दिन बुवाको, कसरी हेर्नुभयो बुवाको मुख?
1: हजुर, बुवाको मुख बिहान अब फोटो टाँसिएछ दैलोमा, अनि बिहान उठ्यो, दुवाई दुवाई गरियो, जल फुल चढाइयो, अनि बुवाको चेहरा हेरियो राम्रोसँग, फुल चढाएर अनि हामीलाई यति हुर्काउनु हो। अहिले 33 वर्षको भोलि ट्याक्क मेरो बुवा बितेको 33 वर्ष हुन्छ।
0: तपाईँको बुवा बित्नु भएको 33 वर्ष भोलि हुन्छ?
1: हजुर हजुर, अब भोलि बिहान पनि म जल फुल चढाउँछु क्या फेरि, त्यसै गरेर चढाइयो, अनि सिधा उठाइयो, पन्डितजी आउनुभयो, कुस भित्राइयो, त्यो कुस भित्राउँदा पन्डितजीलाई टिको लाएर सिधा दियो, त्यही गरेर बनाइयो सर।
0: अनि तपाईँ कति वर्षको हुनुहुन्छ अहिले?
1: म अहिले ठ्याक्क 60 वर्षको भएँ।
0: ए, तपाईँ पनि 60 वर्षकै?
1: हजुर हजुर।
0: तपाईँ पनि बुवा बनिसक्नु भएको छ?
1: हजुर बुवा।
0: तपाईँ बाजे बनिसक्नु भएको छ?
1: हजुर।
0: तपाईँ बुवा मात्रै भन्नुभएको छ कि बाजे पनि भन्नुभएको छ?
1: बाजे भइसकेको होइन, दुईवटा छोराहरू बिहारेको, छोराहरू विदेश छन्, बुहारीहरू घरै छन्।
0: ए, आज बाजे भइसक्नु भएको छैन?
1: भइसकेको छैन, अब माइला छोराको बिहार बाँकी छ, माइला छोरा इन्डियातिर छन्। जेठा छोरा मलेसिया, कान्छा छोरा दुबईमा छन्, अब आउने होला छन् अनि त्यहाँपछि अब बाजे बनि होला नि।
0: अब के छ, छोरा बुहारीले बाउ आमालाई कतिको मान्दा रहेछन् बिहा गरिसकेपछि? के छ,
1: होइन एकदम अहिले त अब माया प्रेम सबै ठिक छ सर, ठिक छ। त्यस्तो अब अर्काकी छोरी भनेर आफूले त्यसले लापरवाही भन्न नि हुँदैन, होइन। हाम्रो छोरी जत्तिकै सम्मान गरेर गरेपछि माया मौका त सब दिन्छ म, बेला बेलामा खाना दिने या चिया पनि नास्ता दिने सबै ठिकै छ सर अहिलेसम्मलाई।
0: तपाईँलाई छोरीहरूले धेरै माया गर्छन् कि छोराहरूले?
1: मलाई त अब छोरी एउटी मात्रै छन् बिहान भए त, छोरीले बिहानै कोसेली पठाइसकेको छन्। मलाई छोरा छोरी दुईजना बराबर माया गर्छन् सर, फोनहरू
0: बराबर माया गर्छन् है।
1: हजुर हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि व्यवसायमा आउनु होला। अहिलेको लागि बिदा गर्छौ, नमस्ते।
1: हजुर नमस्कार, धन्यवाद।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो हाम्रो बीचमा, तिलक छेत्री स्याङ्जाबाट उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 ए 53 मिनट गइसकेको छ के अरे। अब के छ, प्राइभ मित्र लिन सक्छौ त फोन? सक्दैनौ भन्नुभएको छ, ल ठिक छ। सम्पूर्ण बुवाहरूलाई सम्मान छ, सम्पूर्ण छोराछोरीहरूले आफ्नो बाउ आमालाई, बुवालाई, आमालाई सम्मान गरौँ र भन्दै आजको लागि कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र टेकमन विष्ट लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष धन्यवाद ज्ञापन गर्छु। कार्यक्रमप्रति तपाईँको कुनै सुझाव, सल्लाह वा प्रतिक्रिया भए तपाईँले सिधै मलाई फोन गर्नुहोस्, 9864-17-298 फोन गर्नुलाई भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौँ, रेडियो कार्यक्रमलाई माया गरौँ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: टुणीखेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी खुसी र सफल हुनु कारण बन्दीपुर माउन्टेन रिजोर्ट। बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्छ अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर चार टुनी खेल त नहुँ। फोन 0965-20-125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
2: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भन्यो कहिल्यै ल्याइदिने होइन।
3: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
4: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
3: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
2: थ्याङ्क यू बाबा।
3: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
5: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
1: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुङ्ग्रे बजार तनहुँ। प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
6: ए बहिनी हेर हेर, कति राम्री देखिए कि, मेरी श्रीमतीलाई पनि तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
2: छ्या दाई पनि, म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
6: होइन, यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
2: विनोद सुनचाँदी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
7: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
1: विनोद सुनचाँदी पसल, पालुङटार नगरपालिका 5, छाती पोखरी, गोर्खा।
8: प्रोप्राइटर विनोद सुनार, मोबाइल 98-31-39-505 र 98-166-95-850।
6: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
9: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
6: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
9: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
5: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैसीगोट, बेलबन्जाङ तनहुँ। सम्पर्क नम्बर 98460-00178।

0: extreme energy drink.
1: अया मरे नि बा
2: होइन के बोला अरे बा अयर हातो गर्दै बस्नु भएको छ त
1: के हुनु नि धने बाबु क्या नाम उबेला पल्टनमा निकै दौडधुप भएर होला अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु
2: ए हो रला अरे बा हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि
1: ए हो र धने बाबु उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु
2: ल किन नहुनु लाउरे बा त्यहाँ निको हुने नै यस्तै रोग त हो नि ढाड कम्मर दुख्ने घुँडा दुख्ने जोरी नसा दुख्ने झमझमाउने लाटो हुने प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा
1: अनि यो कहाँनिर रहेछ त धने बाबु
2: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा
1: ओहो धने बाबु म त आजै जान्छु बरु फोन नम्बर कति होला धने बाबु
2: ल ल टिप्नुहोस् त लाउरे बा 9841-91-0866 र 9808-13-318
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार
4: यहाँको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो मोबाइल नम्बर 9841-91-0866 र 9808-13-318
5: IVF ट्रिटमेन्ट फेल भयो बुबा बन्ने सपना सपना नै रह्यो पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ
6: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ
5: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ तर याद राख्नुहोस् यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ
6: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-6-59-47-44
5: सहारा फर्टिलिटी पोखरा हेल्दी स्पर्म हेल्दी बेबी आफ्नै शुक्रकिट आफ्नै जिन
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ यदि चाहनुहुन्छ भने सुबारु कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ अब जापान ट्राई होइन स्योर गरौ सुबारु कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा M5 र M4 लेभलको विशेष तयारी कक्षा शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रेल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस् प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्रणाली बन्दीपुर 1 टुम्रे बजार गरिमा विकास ब्याङ्क सँगै सम्पर्क नम्बर 0-65-80-599 मोबाइल 98-560-60-299
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन? यदि त्यसो हो भने सिम्केश्वरी रेडी मिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खैरिनी 2 मार्की चोकमा सम्पर्क गर्नुहोला।
4: हामी कहाँ गुणस्तरीय ढलनका लागि आरएमसी कंक्रिट उपलब्ध छ। गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी ढुवानी गरिन्छ। कम्पनीका दक्ष इन्जिनियरबाट इस्टिमेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ। गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस्। हंसी सिमेन्ट तनहुको अधिकृत विक्रेता भएकोले हंसी सिमेन्ट प्रयोग गरी कंक्रिट बनाइन्छ। सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रिट प्राली आबु 2 मार्की चोक तनहु। प्रोप्राइटर कोपिलाल गुरुङ। मोबाइल नम्बर 9865252 र 9908252562।
5: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
6: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
5: जीएमसी स्पेशल मिट मसला हैन, के सुन्दैछु म यो?
6: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
5: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
6: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
5: बुङकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि बुङकोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ, सम्पर्क नम्बर 9805603।

0: extreme energy drink.
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा नयाँ प्रविधि मोडल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
2: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल। सम्पर्क फोन नम्बर 0 65 520 004, 98 400 50 663।
3: नेशनल सिटी हस्पिटल, अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
4: विशेषज्ञ चिकित्सक र सेवाहरू,
5: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
4: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
4: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
4: फिजिसियन डाक्टर गौरी राम महतो,
5: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
4: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
5: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
4: हिमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
4: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0 56 4 93 6 11।
3: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
6: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
7: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
6: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
7: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेशनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेशनल इलेक्ट्रोनिक्स, बास्तै न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98560-604-24, 98660-010-92।
6: प्रोपर्टी अर्जुन अधिकारी, सागर उपास, नेशनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
8: छोटो छुट्टी छ, आजै गइहालौ, बरु बेलुकी रोधी पो जाने कि।
9: छ्या, तिमी त कस्तो
0: हजुर, गुणस्तरीय सुनचारीका गहना किनबेच र साटफेट गर्नका साथै राशि अनुसारका पत्थर कम्प्युटर तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जय बुद्ध सुनचारी पसल, प्रोप्राइटर राजु विश्वकर्मा, होटेवडा 8 स्कुल चौक बालुने, मोबाइल नम्बर 9862646888।
8: हाम्रो शाखा व्यस्तै पुरानो ब्याङ्क लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले होटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ।
9: आफूलाई प्रजनन अङ्गहरूको समस्या भएको तर भन्न नसकेको, जानकारी लिन र उपचार गर्न खोजेको तर उपयुक्त ठाउँ र विज्ञ थाहा नपाएका महिलाहरूलाई खुसीको खबर।
10: यौन चाहना नहुने, सुत्केरी पछि यौनाङ्ग खुकुलो हुने, सुक्खा हुने, खोक्दा हाँस्दा र हाच्छु गर्दा पिसाब चुहिने आदि समस्याहरूलाई चिरफार नगरिकन, बिहोस नगरिकन, कुनै साइड इफेक्ट बिना लेजर जस्तो अत्याधुनिक प्रविधिद्वारा सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा उपचार भइराखेको छ।
9: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर प्राली, पोखरा 5 पर्स्याङ।
11: फोन नम्बर 0165746668।
12: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई वडा नम्बर 1 देखि वडा नम्बर 6 भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसाय, फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नु हुन समेत अनुरोध गरिन्छ। साथै चालू आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालू आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आवेदन पेश गर्ने सम्बन्धी सूचना। यस भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका 100 पशुपालन सम्बन्धी कृषक समूह, संस्था, समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकेको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँमा आवेदन पेश गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण 73 पशु विकास प्रबन्धन कार्यक्रम, गाई भैँसी बाख्रा बङ्गुर फलप परिमाण 1 वटा, विनियोजित बजेट 30 लाख मात्र, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, खोर गोठ माछा पोखरी, रेलवे निर्माण र सुधार, उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी, पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन, घाँस बाली स्रोत तथा नर्सरी स्थापना र व्यवस्थापन, कालीगण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलप परिमाण 2 वटा, विनियोजित बजेट 10 लाख मात्र, प्रति लाभ ग्राही बढीमा 5 लाख, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद, बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रबन्धन सम्बन्धी कार्य, जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य, असल पशुपालन अभ्यास प्रबन्धन आदि, उत्पादनमा आधारित प्रोत्साहन सहयोग दुधमा कार्यक्रम, आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर, बजेट 1,28,50,000, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, दैनिक कम्तीमा 200 लिटर दुध संकलन गरेको, वार्षिक कम्तीमा 200 दिन दुध संकलन गरेको, प्रोत्साहन बापत प्रति लिटर बढीमा 5 रुपियाँ र प्रति सहकारी बढीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने, मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम, आवेदक दुग्ध उत्पादक प्रशोधन संघ संस्थाहरू परिमाण 1 वटा, बजेट 5 लाख बढीमा 90%, खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रस्तुति तथा प्याकेजिङ भएको हुनुपर्ने,
2: पेश गर्नुपर्ने आवश्यक कागजातहरू, निवेदन र प्रस्ताव, आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र, प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू, गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू, कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि, सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बिहोरा लेखिएको सिफारिस पत्र, अघिल्लो दुई आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
1: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0865647992 सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: डेङ्गु रोग सम्बन्धी अत्यन्त जरुरी सूचना। डेङ्गु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टस नामको लामखुट्टेको टोकाइले डेङ्गु रोग सर्ने भएकाले यो रोग लागेपछि निम्न अनुसार चिन्ह तथा लक्षणहरू देखा पर्ने गर्दछ। रोग लागेपछि देखा पर्ने लक्षणहरू: जाडो हुँदै उच्च ज्वरो आउने, जिउ दुख्ने, जोड्ने तथा हाडहरू बेसरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने। रोग लागेको केही समयपछि छाला मुनि रगत जमेको धब्बाहरू देखा पर्ने, साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा वा शरीरका अन्य अङ्गहरूबाट रगत बग्न सक्ने हुन सक्छ र ज्वरो आएको केही समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने हुन्छ। डेङ्गु रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो। यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकोले अनावश्यक रूपमा नाङ्गो जिउ बाहिर नबसौं। बाहिर निस्कन परेमा पूरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्कने बानी बसालौं। घर वरिपरि भएको खाल्टा खुल्टीमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता खाल्टा खुल्टीलाई माटोले पुर्ने व्यवस्था गरौं। डेङ्गु रोग लागेको बिरामीलाई झुलभित्र सुताउनाले रोग सर्ने सम्भावना कम हुने भएको हुँदा बिरामीलाई झुलभित्रै सुताउने गरौं। व्यक्तिगत बचावका लागि लामखुट्टे भगाउने मलमको प्रयोग गरौं। लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै महत्वपूर्ण उपाय भएकोले उपरोक्त अनुसार वातावरणीय सरसफाइमा ध्यान दिनु उपयुक्त हुन्छ र डेङ्गु रोग लागेको शंका भएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु होला।
4: स्वास्थ्य शाखा भानु नगरपालिकाको जनहितमा जारी सन्देश।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको हार्दिक अनुरोध।
4: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दघाट, सुस्तापूर्व, भूक्षय, बाढी पहिरो तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्। भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्रै प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र समझदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ। तसर्थ निम्न संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौँ।
1: बर्सातको भलपानीको उचित व्यवस्थापन गरौँ, बोक्सै पहिरोको प्रकोपबाट बचौँ र बचाऊ।
4: माटोको रक्षा कवच, रुख बिरुवाको संरक्षण गरौँ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौँ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
6: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
7: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now- Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
8: Where do we begin?
7: With international news you can trust.
9: Polytechnic Institute, NPI, Bharatpur, Chitwan. Phone number 056-421-261, 596-617.
10: Mobile 98550-6076, 98550-6079. 98511-62594, 98510-5422.
11: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
12: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
11: साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काग, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
12: आयोजक भरतझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
11: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
12: भरतझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेसन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
15: नेपाल दर्पणमा अब खबरको सिलसिला, भोटेको सिरत।

0: प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेका सचिव डाक्टर देवकोटाले बताउनुभयो। उहाँले भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको बताउनु भएको छ।
1: स्वास्थ्य मन्त्रालयले भोटेको सिबाडी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा सुरुदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्ति बाल अस्पतालकी बाल रोग विशेषज्ञ डाक्टर बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ।
0: कोशीमा आएको बाढीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13676 जनाको उद्धार भइसकेको छ। नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेकोशी बाढीको आज 17 दिन खोज उद्धार तथा राहत व्यवस्थापनको काम भइरहेको प्राधिकरणले जनाएको। यसैबीच रसुवाको प्रभावित क्षेत्र आमा छोदिङमो र कालिका गाउँपालिकामा वास्तविक क्षतिको लेखाजोखा अझै हुन सकिरहेको छैन। यी दुर्गमका पालिकामा न तथ्याङ्क संकलन हुन सकेको छ, न त प्रदेश र संघीय सरकारको तर्फबाट पर्याप्त सहयोग नै पुगेको छ। जे जति छ त्यसैको भरमा पालिका र वडाले पीड़ितको सक्दो व्यवस्थापन गरिरहेका छन्। थप जानकारी अबको पालोमा।
1: रसुवाको आमा छोदिङमो गाउँपालिकामा बाढीका कारण 203 जना बेपत्ता भएका छन् भने ज्यान गुमाएकाहरूको पहिचान हुन सकेको छैन। यहाँ 168 परिवार विस्थापित भएका छन् भने भौगोलिक रूपमा सड़क सञ्जाल नै टुटेको छ। 1200 भन्दा बढी घरदुरी प्रत्यक्ष प्रभावित बनेका छन्। भौगोलिक विकटता र कर्मचारी खटिन नसक्दा तथ्याङ्क आउन बाँकी नै छ। पुल र सड़क ध्वस्त हुँदा आवाजावत पनि ठप्प बनेको छ। सड़क नहुँदा पसलहरू रित्तिएका छन् भने घरमा बचाएर राखिएको थोरै पिठोका भरमा गुजारा चलिरहेकाले आउँदो केही दिनमै खाद्यान्नको ठूलो संकट हुन सक्ने गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ बताउनुहुन्छ।
2: पीडितको त राहत नै हो आवश्यकता। मेरो पुरै पालिका चाहिँ नागाबन्दी भयो क्या। त्यहाँ गाडी मान्छे हिँड्ने बाटो केही पनि छैन। त्यहाँ चाहिँ अब राहत चाहियो भनेर मान्छे पुरै हाहाकार पुरै उफ्रिरहेको छ। अब के भन्ने, अब पुरै ध्वनि हेलीबाट हो। हेली भन्दा विकल्पै छैन। 2-4 वटा हेली त पुगिरहेको हुन्छ। 4-5 बोरा चामल पुग्ने रहेछ। त्यहाँ मेरो लगभग 1100-1200 परिवार चाहिँ त्यो 2-4 बोराले चाहिँ पर्याप्त नपुग्ने भयो। 5 वटा के निस्किने बाटै छैन कि। र मसँग पैसा छ, म किनेर खान्छु भन्दा नै सम्भव भएन। कुनै एनजिओहरूले चाहिँ हामी हेलीबाटै ढुवानी गर्छौँ भनेर आइरहँदा पनि माथिबाट एप्रुभल पाएन भन्थे। अनि त्यसमा चाहिँ हामी पनि लागिरहेको छौँ। जे जे छ त्यही अहिले खाएर टारिरहेको छ। 4-5 दिनपछि त टुटिन्छ। त्यहाँ चाहिँ पुनस्थापनाको लागि चाहिँ रोड र पुल बनाइदिन पाए। अब त्यो त घरमा गाउँ आफै पनि बस्नेछौँ हो।
1: रसुवाकै कालिका गाउँपालिकामा 2 जनाको शव भेटिएर दाह संस्कार भइसकेको छ भने 145 जना अझै बेपत्ता छन्। घाइते 65 जना उपचारपछि फर्किएका छन् भने 13 घर पूर्ण रूपमा र 22 घरमा आंशिक रूपमा क्षति भएको छ। यहाँ सडक खुला भए पनि दीर्घकालीन पुनर्स्थापनाका लागि जग्गाको अभाव देखिएको छ। पालिकाभित्र पर्याप्त सरकारी जग्गा नभएको र धेरै भूभाग लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पीडितलाई कहाँ बसाउने भन्ने विषयमा छलफल भइरहेको कालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज नेउपाने बताउनुहुन्छ।
3: उहाँहरू चाहिँ हामीले होल्डिङ सेन्टरमा बस्नु भयो भने आउनुहोस्, हामी व्यवस्थापन गर्छौँ भनेको। तर चाहिँ आफन्तको घरमा चाहिँ बसिरहनु भएको छ। अहिलेलाई चाहिँ उहाँहरूलाई चाहिँ रात चाहिँ हामी उहाँहरू जहाँ आफन्त कहाँ बस्नु भएको छ त्यहाँ चाहिँ पुर्याइरहेको छौँ। उहाँहरूलाई पुनस्थापन त गर्नैपर्छ होला। कहाँ कसरी गर्न सकिन्छ, अब जग्गाको उपलब्धता के छ भन्ने कुरो चाहिँ

0: गाउँपालिकामा छलफल भइरहेछ। सरकारी जग्गा त्यति छैन, बफर जोन पर्ने भएकोले निकुञ्जको जग्गा बढी पर्छ। उनीहरूलाई पुनर्स्थापना कसरी गर्ने भन्ने कुरा चाहिँ, कस्तो कुन ठाउँमा लिएर गर्ने भन्ने कुरो चाहिँ अब अहिलेसम्म हाम्रो निकास निकाल्न सकेको अवस्था चाहिँ देखिँदैन। छलफलमै छौँ हामी चाहिँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
10: पैसामा छ शक्ति, पैसामा छ सहारा।
9: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
10: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
9: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
9: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
10: इतिहास, गाथा र कथा, गाँठका कुरा,
9: गाँठका कुरा।
10: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिन्जेल, हामीले भोटेकोसीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित, होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला, स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो, दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सड़क सञ्जाल विच्छेद हुँदा समस्या, विस्थापितको पुनर्स्थापना पनि चुनौतीपूर्ण लगायतका खबर प्रस्तुत गर्यौं।
11: नेपाल दर्पणमा अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका महिला बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरुपयोग गर्दै रोजगारी राहत र घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउनेको नाममा पीडितलाई प्रलोभन दबाव र झुटा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, तिमुरे, खट्टेखोला, स्याप्रुबेसी, हाकुबेसी र मैलुङ लगायतका क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्प डेस्क सञ्चालन गर्न तथा पालिकामा रहेका महिला सेललाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न पनि निर्देशन दिएको छ। पीडितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनुभयो।
1: आजको प्रतिनिधि सभा बैठकमा भोटेकोशीको बाढीबाट प्रभावित सप्तरीमा सडकमै बच्चा जन्माएको घटना, खाना पकाउने ग्यासको अभाव लगायतका विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली काङ्ग्रेसका सांसद रेणुका काउचा र जयपति रोकाईले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। रासोपाका सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्र नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नुभयो। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीडामा छटपटाइरहेकी महिलालाई तुरुन्तै भर्ना नगर्दा सडकमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कारवाही गर्नुपर्ने माग गर्नु भयो। त्यसै गरी एमालेका सांसद भूमिका लिम्बू सुब्बा र नेपाली काङ्ग्रेसका सांसद गीता गुरुङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। रासोपाका सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ कान मेरो बुच्चै भने जस्तो भएको बताउनु भएको छ। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने सांसद तामाङको भनाइ छ।
11: यसैबीच सप्तरीको गजेन्द्र नारायण अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून अनुसार कारवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुन्ने र आकस्मिक समयमा उठाएका यो विषयबारे केन्द्रित प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामबाट हटा आएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभयो। अस्ति भदौ 24 गते बिहान 30 वर्षीय बबिता कुमारी पासवान अस्पतालको मूल गेट बाहिर प्रसूति भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यो घटनापछि आमा र नवजात शिशुलाई खोजेर अस्पताल ल्याई उपचार गर्न निर्देशन दिएको र अहिले अस्पतालको बेड नम्बर 22 भर्ना गरी उपचार तथा स्याहार भइरहेको मन्त्री मेहताले जानकारी दिनुभयो।
1: प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसायी बीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। प्रधानमन्त्रीले लगानी प्रवर्धनको लागि राज्यको तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाएको पनि उहाँले जानकारी दिनुभयो। छलफलपछि सांसद तथा व्यवसायी विदुषी राणाले प्रधानमन्त्रीले व्यावसायिक सुरक्षाको ग्यारेन्टी गर्नुभएको तथा आरोप लाग्दैमा व्यवसायलाई नथुन्ने बताएको जानकारी दिनुभयो।
11: अर्थमन्त्री डाक्टर स्वर्णिम वागेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 औं साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। उहाँका अनुसार गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 औं उद्योगको विस्तृत मूल्याङ्कन डिडिए गरिएको छ, तर ती उद्योग निजी क्षेत्रलाई दिनु अघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात् ग्रे लिस्ट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुननिर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो।
1: नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउन्डेसनले आज काठमाडौँमा गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयबाट सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको सभापति थापाले आरोप लगाउनु भएको छ। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
12: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
11: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग।
3: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेकपा एमाले समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलको प्रतिवेदन पेश भएको छ। केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज बसेको बैठकमा संयोजक थापाले महासचिवका तर्फबाट तयार भएको र मेरो भन्दै दुवै प्रतिवेदन पेश गर्नुभएको हो। छलफलका क्रममा छुट्टा छुट्टै प्रतिवेदन बनाउन उपयुक्त नहुने भन्दै सबै विषय समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेश गर्ने, त्यसका लागि प्रस्तुत भएका दुवै प्रतिवेदनको अध्ययन गरी थप छलफल गर्ने निर्णय सहित आजको बैठक सकिएको छ। एमालेका उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टका अनुसार दुई दिन प्रतिवेदन अध्ययन गर्ने गरी कार्यदलको बैठक स्थगित गरिएको छ।
4: नेपाली काङ्ग्रेसका नेता एवं पूर्व सांसद डाक्टर सुनिल कुमार शर्माले आर्थिक अभावको कारण उपचार गर्न नसक्ने 1000 बिरामीको शल्यक्रिया निशुल्क गर्ने घोषणा गर्नुभएको छ। काठमाडौँमा आज भएको कार्यक्रममा बोल्दै उहाँले काठमाडौँ मेडिकल कलेज केएमसी र कोट अनि विराटनगरको नोबेल मेडिकल कलेज मार्फत 1000 बिरामीको गम्भीर रोगको शल्यक्रिया निशुल्क गर्ने घोषणा गर्नुभएको हो।
5: लगातार दुई दिन घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 27.94 अङ्कले बढेर 2559.49 बिन्दुमा पुगेको छ। आजै सबै समूहको उपसूचक बढेकोमा जलविद्युत लगानी र निर्जीवन बिमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 338 कम्पनीको शेयर बढेकोमा 30 घटेको छ। आज उपकार लघुवित्तको सेयर 10.5% बढेको छ। समग्रमा बजार बढेको दिन मल्टिपर्पोज फाइनान्सको सेयर 5.71% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.09 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीको 1.20 करोड कित्ता सेयर 4.36 अर्ब रुपियाँमा किनबेच भएको छ।
4: आज कुशी औँसी पर्व। हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यो पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कोष घरमा भित्र्याउने गरिन्छ। आजका दिन उखेलिएको कोष वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कोष त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कुशी औँसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले आफ्ना बाबुलाई मिठाई तथा भोजन खुवाएर आदर प्रकट गर्छन् र आशीर्वाद लिने चलन छ। त्यस्तै बाबु दिवंगत भइसकेकाहरूले विभिन्न तीर्थस्थलमा पुगेर बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने र सिधादान गर्ने गर्छन्। आज काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर वरपर बिहानीदेखि पितृभक्तको घुइँचो लागेको थियो।
5: राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको आज 161 जन्म जयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइएको छ। 1923 साल भदौ कृष्ण कुशी औँसीका दिन जन्मेर 1953 साल भदौ कृष्ण कुशी औँसीकै दिन 30 वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनु भएको साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो।
4: नेपाल दर्पणमा अब एउटा विदेशको खबर। अमेरिकाले न्यूयोर्क सहरमा सन् 2001 सेप्टेम्बर 11 तारिक अर्थात् आजको दिन भएको आतंकवादी आक्रमणको 25 वार्षिक उत्सव मनाउँदैछ। स्मृति सभामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने भए पनि पूर्व राष्ट्रपतिहरू जर्ज डब्ल्यू बोस, बराक ओबामा, विल्किन्टन र जो बाइडेन तथा न्यूयोर्कका पहिलो मुस्लिम मेयर जोहरान ममदानी सहभागी हुने समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति ट्रम्पले न्यूयोर्कको ग्राउन्ड जिरोको सट्टा पेन्टागनमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ। समारोहमा मृतकका परिवारका सदस्यहरूले सबै पीड़ितको नाम स्मरण गर्नुका साथै घटनाका प्रमुख समय सम्झन घण्टी बजाउनेछन्। न्यूयोर्क आर्बरमाथि मृतक प्रत्येक व्यक्तिको सम्झनामा 2977 बत्तीको ड्रोन प्रदर्शन गरिनेछ। स्मृति दिवसको अवसरमा न्यूयोर्कमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। सन् 2001 सेप्टेम्बर 11 ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल कायदाका 19 सदस्यले 4 विमान अपहरण गरेका थिए। दुईवटा विमान न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा ठोक्काइएको थियो भने अर्कोले अमेरिकी सेनाको मुख्यालय पेन्टागनको पश्चिमी मोहडालाई क्षति पुर्याएको थियो। चौथो विमान यात्रुहरूले प्रतिरोध गरेपछि पेन्सिल्भेनियाको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो। सेप्टेम्बर 11 आक्रमणपछि गगनचुम्बी टावरबाट फैलिएको धुलो र विषाक्त वायुका कारण हजारौं मानिसमा क्यान्सर लगायतका रोग देखिएको बताइएको छ। आक्रमणसँग सम्बन्धित रोगका कारण अहिलेसम्म 9400 भन्दा धेरैजनाको ज्यान गइसकेको छ। आक्रमणको एक महिना नबित्दै अमेरिकाले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अलकायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गर्यो। अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय पत्ता लगाउन सकेनन्, तर सन् 2011 छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिएका थिए।
5: नेपाल दर्पणमा अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लिग एनबीएलको फाइनलमा पुग्न अहिले काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेलिरहेका छन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा खेल भइरहेको छ। काठमाडौँ र कर्णालीले लिग चरणमा समान 5 खेलमध्ये 4 जित र 1 हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले हराएको थियो। आजको खेल जित्ने टोलीले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर्स किङ्ससँग खेल्नेछ। नेपालमा पहिलो पटक आयोजन भएको यो प्रतियोगिताको विजेताले 20 लाख रुपियाँ प्राप्त गर्नेछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेकोशी बाढीबाट झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखला। दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सडक सञ्जाल विच्छेद हुँदा समस्या।
4: होल्डिङ सेन्टरमा सुरक्षाको विषय संवेदनशील रहेको संसदीय समितिको निष्कर्ष। महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न निर्देशन।
5: प्रधानमन्त्री शाह र उद्योगी व्यवसायी बीच सिंहदरबारमा 2 घण्टा छलफल। आरोप लाग्दैमा व्यवसायीलाई नथुन्ने प्रतिबद्धता। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई।
4: अमेरिकाले सेप्टेम्बर 11 आक्रमणको 25 स्मृति दिवस मनाउँदै न्युयोर्कमा सुरक्षा व्यवस्था कडा।
5: र एनबीएलको फाइनलमा पुग्न अहिले काठमाडौँ र कर्णाली बीचको खेल चल्दै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौँ। नमस्कार।

0: हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: सुनेका छौ हाम्रो गाउँको रमेशलाई त एसआईबी भइस रे नि।
2: ए हो र, त्यसो भए त उसँग बस्न हात मिलाउन पनि डर हुने भयो अब त।
3: होइन होइन, यो गलत बुझाइ हो। एचआईभी भन्ने कुरा हात मिलाउँदा, सँगै बसेर खाना खाँदा, अङ्गलो हाल्दा, एउटै शौचालय प्रयोग गर्दा वा लामखुट्टेको टोकाइबाट सर्दैन।
1: ए त्यसो भए एचआईभी कसरी सर्छ त?
3: एचआईभी मुख्य रूपमा असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई वा सिरिन्जको साझा प्रयोग र गर्भावस्था, सुत्केरी वा स्तनपानको क्रममा आमाबाट शिशुमा सर्न सक्छ। तर समयमै परीक्षण, उपचार र आवश्यक स्वास्थ्य सेवाले यसको जोखिम उल्लेखनीय रूपमा घटाउन मद्दत गर्छ।
4: यदि जोखिम भएको जस्तो लाग्छ भने लुकाएर नबसौ, नजिकको स्वास्थ्य संस्थामा गएर गोपनीय रूपमा एचआईभी परीक्षण गराऊ। समयमै थाहा पाएमा उपचार सम्भव छ र उपचारले मानिसलाई स्वस्थ र सक्रिय जीवन बिताउन सहयोग गर्छ।
5: एचआईभी भएका व्यक्तिलाई माया, सम्मान र साथ चाहिन्छ। भेदभाव होइन, सही जानकारी अपनाऊ, सुरक्षित व्यवहार गरौ, आवश्यक परे समयमै परीक्षण गराऊ। एचआईभी रोकथाम, उपचार र सम्मानपूर्ण व्यवहार हामी सबैको साझा जिम्मेवारी हो।
6: भेदभाव होइन, साथ र सम्मान, परीक्षण गरौ, सुरक्षित बनौ।
4: सही जानकारी, सही निर्णय, परीक्षण, उपचार र सम्मान। एचआईभी विरुद्ध सचेत बनौ, स्वस्थ समाज निर्माण गरौ। नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग आयोजना निर्देशनालय, एडीबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिर्स जेबी द्वारा जनहितमा जारी सन्देश। वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 अनुसार चितुवा मानव बस्तीमा प्रवेश गरी गरेको वा वन क्षेत्रमा विधिपूर्वक प्रवेश गर्दा चितुवाको आक्रमणबाट मानवीय क्षति भएमा सामान्य घाइतेको हकमा उपचार खर्च बढीमा 20,000 रुपियाँ, गम्भीर घाइतेलाई 2,00,000 रुपियाँ र सोभन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको अस्पतालमा आकस्मिक उपचार गराउँदा लागेको सम्पूर्ण खर्च तथा त्यस पश्चात सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च उपलब्ध गराइने व्यवस्था छ।
3: शारीरिक रूपमा अशक्त हुने अवस्थामा एकमुष्ट 5,00,000 रुपियाँ तथा मृत्यु भएमा 10,00,000 रुपियाँ राहतको व्यवस्था गरिएको छ।
4: चितुवाको आक्रमणबाट घर वा गोठमा रहेको पशुधनको क्षति भएमा पशुको प्रकार र मूल्याङ्कनका आधारमा प्रति पशु बढीमा रु 10,000 देखि 60,000 राहत दिने व्यवस्था पनि रहेको छ।
3: राहत प्राप्त गर्न निर्धारित प्रक्रिया र आवश्यक कागजात पुरा गर्नुपर्ने हुनाले थप जानकारीका लागि नजिकको सब डिभिजन कार्यालय वा डिभिजन वन कार्यालयमा सम्पर्क गर्नुहोस्।
4: यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो।
7: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
8: ढकाल हार्डवेयरमा।
7: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्नु पर्यो भने नि?
8: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्रे बजारमा।
9: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
10: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाटप, पीवीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
9: 12 वर्ष वारेन्टी, हिन्ड ओइल थाराहरू प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
11: अब बन्छ घर तपाईँले सोचे जस्तै, त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
10: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
12: ढकाल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
13: डुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु एक साँच गोटे आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै, अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु एक साँच गोटे आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ।
9: प्रोप्राइटर मणि एस ढकाल, मोबाइल नंबर 9847098003, 9845946952, फोन नंबर 0658180169।
2: होम डिलीवरी को पनि सुविधा रहेको छ।
9: हाम्रो पसल भानु नगरपालिका वडा नम्बर 1 साजबोटेमा पनि रहेको छ। प्रोप्राइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नम्बर 0658080084, मोबाइल नम्बर 9847098003, 9458946952।
2: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
14: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
2: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
14: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
4: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल बैसेगोट बेलबनजाङ तनहुँ, सम्पर्क नम्बर 9847008017।

0: extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हारजुनी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसुति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, बाथदम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहुँ। सम्पर्क नम्बर 9855-63-006, 0065-80-76
3: नेशनल सिटी हॉस्पिटल। अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
4: विशेषज्ञ चिकित्सक र सेवाहरू
5: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
4: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
4: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
4: फिजिसियन डाक्टर गौरी राम महतो,
5: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
4: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
5: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
4: हिमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
4: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0054-93-611।
3: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
6: ए रूपा बहिनी, कहाँ हिँडेको?
7: दिदी अब कति कुर्नु, उमेरले पनि उकालो लाग्न थाल्यो, बिहे गरेको पनि 7 वर्ष भयो, सन्तानका लागि चेक जाँच गराउन जान लागेको नि।
6: कहाँ जान्छौ त रूपा?
7: दिदी पोखरा पर्स्याङमा सहारा फर्टिलिटी सेन्टर छ अरे नि, त्यही जान लागेको।
6: ओहो, मैले भन्न लागेको त्यही जानु भनेर। बहिनी मेरो पहिलो नानी भएपछि 5 वर्ष नभएर त्यही गएर बाबु जन्मेको, धन्य छ त्यो सहारालाई। ल ल नानी, राम्रै ठाउँमा जाँदैछौ, ढुक्क।
8: पोखराकै अत्याधुनिक प्रविधि र वरिष्ठ डाक्टरहरू सहितको निसन्तानलाई सन्तान जन्माउनको लागि भरपर्दो उपचार केन्द्र सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर प्राली, पोखरा 5 पर्स्याङ।
0: फोन 061-574-668, 419-116।

0: देश विदेश का ताजा समाचार
1: अब रेडियो बन्दीपुर 88.8 मेगाहर्जमा।
0: बन्दीपुर समाचार, कुनै पनि सूचनाबाट तपाईँ अब वञ्चित हुनु पर्दैन,
1: किनकि हामी दिन्छौँ सत्य तथ्य र निष्पक्ष समाचार।
0: हामी सूचनाको शक्ति स्थापित गर्नेछौँ।
2: पहाड़ किरानी रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

नमस्कार, साँझको बन्दीपुर समाचारमा प्रतीक गुरुङको स्वागत छ। तपाईँले हामीलाई एफएम ब्यान्ड 88.5 मेगाहर्जमा 28 जिल्लाभन्दा बढी र इन्टरनेट अनलाइनमा रेडियो बन्दीपुर .com साथै मोबाइल एप्लिकेसन हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। बन्दीपुर समाचार सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।

0: भुटेको सिबाडी भैलि समयको 1385 जनाको सब भेटियो। बाटीबाट झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। सडक पेटीमा बच्चा जन्माएको घटना। ड्युटीमा रहेको अस्पतालको कर्मचारीलाई कामकाज सेवाबाट हटाइयो। आज 40 जिल्लाभन्दा बढीमा बाढीको जोखिम। आयोगले औल्याएको अतिक्रमण जग्गा सरकारको नाममा कायम गर्ने निर्णय। गृह मन्त्रीको निर्देशनमा भत्काएको मनकामना। यी प्रकारको घेरासँगै जनप्रतिनिधिको आपत्ति। दशमहीन परिवारले पाउने भई जग्गा दर्ताको लागि 7 दिनको म्याद। एनबिएलको फाइनल प्रवेशको लागि अहिले काठमाडौँ र कर्णाली बीच खेल हुँदै। भदौ 10 गते रसुवाको भोटेको सिबाटेबाट अहिले समय 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार भने सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको भनी जानकारी दिएको छ। सँगै नवलपरासीको पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 179, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70, सँगै तनहुँमा भने 38 जनाको शव फेला परेको पनि जानकारी दिएको छ। काठमाडौँमा उपचारको क्रममा 2 जनाको ज्यान गएको छ। प्राधिकरणका अनुसार भने अझै पनि 5,130 जना सम्पर्कविहीन भएको पनि जानकारी दिएको छ। बाढीमा परेर 337 जना घाइते भएको छ भने 261 जना उपचार पछि डिस्चार्ज भएको पनि जानकारी दिएको छ। अहिलेसम्म 13,676 जना उद्धार भएको छ। अहिलेसम्म नुवाकोटमा होल्डिङ सेन्टरमा भने 2,615 जना, त्यस्तै गरी रसुवामा भने 775, धादिङमा 295 जना रहेको पनि जानकारी दिएको छ। भोटेकोसीमा बाढीले आज 17 दिन भएको छ। खोज उद्धारसँगै राहतको काम भइरहेको पनि प्राधिकरणले जानकारी दिएको छ। भोटेकोसीसँगै त्रिशुली नदीमा गएको भदौ 10 गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित भएको सरकारको प्रारम्भिक आकलन रहेको छ। विनाशकारी बाढीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य खाद्य स्वच्छता मन्त्रालयले जानकारी दिएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलित तथ्याङ्कको आधारमा पनि प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरेको पनि जानकारी दिनुभएको छ। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएको 25 जना झाडा पखरा भएको भेटिएको पनि उहाँले बताउनु भएको छ। त्यस्तै गरी उहाँका अनुसार स्वास्थ्य सम्बन्धीहरू समस्या अहिलेसम्म देखा परेको छैन। सचिव देवकोटाले भौगोलिक अवस्थासँगै तापक्रम अनुसार भवन निर्माणको अवधारणा अगाडि बढाउनु पर्ने, मन्त्रालयले त्यस सम्बन्धी योजना तयार गरिरहेको पनि उहाँले उल्लेख गर्नु भएको छ। पुनर्स्थापनासँगै पुननिर्माणको लागि पेमेन्ट रेजिस्ट्रेसनसँगै स्ट्रक्चर सहितको योजना निर्माण गरिरहेको पनि उहाँले जानकारी दिनुभएको छ। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा परिसरमा बाहिर बच्चा जन्माएको घटनाले छानबिन भइरहेको, दोषी देखिएमा कानूनी कार्यवाहीमा गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले शून्यसँगै आकस्मिक समयमा उठाएको विषयबारे केन्द्रको सँगै केन्द्रित प्रश्नको जवाब दिँदै स्वास्थ्य मन्त्री घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टा स्पष्टीकरण मागिएको सँगै अस्पतालबाट पनि स्पष्टीकरण प्राप्त भइसकेको सँगै घटनाको बेला ड्युटीमा रहेको अस्पतालको कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको समेत जानकारी दिनुभएको छ। त्यस्तै गरी अस्ति भदौ 24 गते बिहान 30 वर्षीय बबिता कुमारी पासवानले अस्पतालको मूलगेट बाहिरै शिशुलाई जन्म दिएको भिडियो पनि सामाजिक सञ्जालमा भने यति बेला भाइरल भएको छ। यो घटनापछि आमासँगै नवजात शिशुलाई खोजिएर अस्पताल ल्याएको उपचार गर्ने निर्देशन दिएको सँगै अस्पतालको बेड नम्बर 22 भर्ना गरी उपचारसँगै स्याहार भइरहेको मन्त्री मेहताले जानकारी दिनुभएको छ। आज देशको विभिन्न जिल्लामा रहेको सासाना नदीसँगै खोलामा पानीको बह उल्लेख्य बढ्ने, केही ठाउँमा भने आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान शाखाले जानकारी दिएको छ। त्यस्तै गरी ताप्लेजुङ, झापा, धनकुटा, तेह्रथुम, सुनसरी, सप्तरी, उदयपुर, रामेछाप, दोलखा, काप्रे पलाञ्चो, काठमाडौँ उपत्यका, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, मकनपुर, चितवन, नवलपरासी, पूर्वसँगै पश्चिमको सासाना नदीमा बहाव बढ्ने सम्भावना रहेको छ। त्यस्तै गरी रूपन्देही, पाल्पा, तनहु, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी तथा कर्णालीसँगै सुदूरपश्चिम प्रदेशको मुगु, जुम्ला, कालीकोट, बाजुडा, हुम्बा, बुझाङ, दार्चुला, बैतडी, डडेलधुरासँगै जोटीको आसपासका साना नदीसँगै खोल्साहरूमा पानीको बह उल्लेख्य बढ्न सक्ने पनि पूर्वानुमान गरिएको छ। यी जिल्लामा आकस्मिक बाढी, मध्यम जोखिम रहेको नदीसँगै आसपासका खोला, आसपासको क्षेत्रसँगै तटीय क्षेत्रमा कमजोर भौगोलिक अवस्था भएको ठाउँमा विशेष सतर्कता अप्नाउन पनि महाशाखाले आग्रह गरिएको छ। त्यस्तै गरी सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा हुन्डुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। बिहानै केही बेर पुरै थुनिएको खोला अहिले बग्न थालेको छ। सँगै महाकुलुङ छिमेकी गाउँपालिकाका थुलुङ दुधकोसी वडा नम्बर 7 वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभएको छ। उहाँको अनुसार भने करिब 40 मिटरसम्म पानी जमेको, अहिले पानी बग्न थालेको पनि जानकारी दिनुभएको छ। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 9 पूर्व पश्चिम राजमार्गको कारागार आगलागी हुँदा चालकको ज्यान गएको छ। आज बिहान बाप 01-03-55-69 नम्बरको कारमा अचानक आगो लागि भएको जिल्ला प्रहरीकाले चितवनले जानकारी दिएको छ। आगो लागिमा पनि कारगारभित्र रहेको चालकको घटनास्थलमा ज्यान गएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भने आगो लागिबाट चालकको शरीर पूर्ण रूपमा जलेको कारणले पनि तत्कालै पहिचान खुल्न सकेको छैन। आगो लागिपछि दमकलको सहयोगमा आगो नियन्त्रण लिएको, आगो लागिबाट भने कार भने पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जानकारी दिएको छ। सँगै आगो लागिको कारण भने अहिलेसम्म खुल्न नसकेको पनि प्रहरीले जानकारी दिएको छ। भूमि व्यवस्था तथा सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी संघीय सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगले प्रतिवेदन 2052 औल्याइएको सम्पूर्ण सरकारी संघीय सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। सँगै मन्त्रालयको प्रवक्ता एकदेव अधिकारीका अनुसार भने मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिले बैठकले प्रतिवेदन पेश गरेको छ। उक्त प्रतिवेदनको आधारमा भने सरकारी संघीय सार्वजनिक जग्गा व्यक्तिको आफ्नो नाममा भएको जग्गा सँगै घुसाएको भनी उल्लेख भएको किताहरूबाट पनि एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय भएको पनि जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय मनकामनामा गोर्खामा विशेषतः आफ्नै जग्गा संरक्षणको लागि लगाएको घेराबार भत्काइएको छ। गृहमन्त्री सुदन गुरुङले ठाडो निर्देशनको उक्त घेरामा भत्काएको हो। शहीद लखन गाउँपालिका वडा नम्बर 2 वडा कार्यालय नजिक रहेको 329.89 वर्ग मिटर जग्गामा यी पक्काको नयाँ भवन बनाउने योजनासहित गत वर्ष प्रहरीले घेरा लगाएको, सँगै आफ्नो जग्गा संरक्षण गरेको थियो। सँगै प्रहरी कार्यालयले स्वामित्वमा रहेको उक्त जग्गा आफू अनुकूल प्रयोग गर्दै आएको कि स्थानीयले घेराबार हटाउन गृह मन्त्री समक्ष माग गरिएको थियो। आफ्नो जग्गा संरक्षणको लागि आफै जग्गा लगाउने, घेराबार हटाउन गृह मन्त्रीले फिल्डबाट निर्देशन दिएपछि प्रहरी प्रशासनले भने जग्गा सँगै तारबार हटवाएको थियो। सँगै कार्यालयको स्वामित्वमा रहेको आफू अनुकूल प्रयोग गर्दै आएको पनि बताइएको छ भने त्यस्तै गरी फिल्डबाट निर्देशन दिएपछि प्रशासनले हन्यलमा थियो। हेड क्वार्टरसँग समन्वय गरेर आवश्यक निर्णय लिने जिल्ला प्रहरी प्रमुख एसपी अनिल कुमार खड्काले बताएको थियो। तर हेड क्वार्टरसँग समन्वय नगरी केही दिन अघि नै घेराबार हटाइएको छ। हेड क्वार्टरसँग छफल भएन, एसपी खड्काले भन्नुभएको छ। गृह मन्त्रीले हटाउनु भनेपछि हामीले आदेश पालना गर्यौं, उहाँले भन्नुभएको छ। उक्त घेरामा प्रहरी चौकी जग्गामा रहे पनि गृह मन्त्रीको निर्देशन पश्चात भत्काइएको पनि जानकारी दिएको छ। लामो समयदेखि भूमिहीन सङ्घीय समस्या झेलिरहेको तनहुँको दश परिवारले अब जग्गाको स्वामित्व पाउने भएको छ। जिल्ला भूमि समस्या सावधानको लागि तनहुँले भूमिहीन दलित सङ्घीय सुकुम्बासी को लागि भनिरहेको 10 परिवारको जग्गा उपलब्ध गराउने निर्णय गर्दै जग्गा दर्ताको प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिएको छ। सङ्घीय समितिले हिजो भदौ 25 गतेको निर्णय अनुसार देवघाट गाउँपालिका वडा नम्बर 1 का मिनु माई गुरुङ, सुशीला गुरुङ, त्यस्तै गरी भविलाल गुरुङ, बुद्धिबहादुर परियार, त्यस्तै गरी सोमबहादुर दमाई, सुनिता दर्जी, सुरज दमाई, एकबहादुर दर्जी, विष्णुबहादुर माझी, होममाया परियारलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिएको छ। सूचना जारी भएको मितिले 7 दिनभित्र परिवार मूली सङ्घी निजको पति वा पत्नीको जिल्ला भूमि समस्या सावधान समिति तनहुँको कार्यालयमा उपस्थित भई जग्गा दर्ता प्रक्रिया गर्न पनि सूचित गरिएको छ। सङ्घीय सूचना अनुसार सबै लाभग्राहीलाई देवघाट गाउँपालिका वडा नम्बर 1 अन्तर्गत विभिन्न किता नम्बर जग्गासँगै वितरण गरिनेछ। मिनुमाया गुरुङलाई किता नम्बर 5 को 1211.64 वर्ग मिटर किता, त्यस्तै गरी सौदको 1672.73 वर्ग किलोमिटर वर्ग मिटर, सुशीला गुरुङलाई किता नम्बर 9 को 405.1 वर्ग मिटर र किता नम्बर 22 को 980.66 वर्ग किलो वर्ग मिटर सँगै भविलाल गुरुङलाई भने किता नम्बर 7 को 345.92 वर्ग मिटर सँगै किता नम्बर 20 को 1232.28 वर्ग मिटर वितरण गर्ने पनि उल्लेख गरिएको छ। यस्तै यता तनहुँको भानु नगरपालिकाले पनि नगरपालिकैबाट भूमि तथा जग्गा प्रशासन सम्बन्धी सेवा सञ्चालन हुने भएको छ। स्थानीय तहीबाट नागरिकलाई सहज छिटो सँगै प्रभावकारी रूपमा भूमि तथा जग्गा सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले आफ्नो सेवा प्रभाव कार्यालयबाट सेवा सञ्चालन गर्न लागेको हो। भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय प्रशिष्टाले एक सूचना जारी गर्दै नेपाल सरकारले 2084/10 गतेको निर्णय बमोजिम भदौ 29 गते सोमबारदेखि भन्सार स्थित सेवा प्रभागालयबाट भूमि सँगै जग्गा प्रशासन सम्बन्धी सेवा औपचारिक रूपमा सञ्चालन हुने पनि जानकारी दिएको छ। नगर प्रमुख आनन्द राज त्रिपाठीका अनुसार भने नागरिकले दैनिक प्रशासन कामकाज तथा जग्गा सम्बन्धी कार्यमा थप सहज व्यवस्थित सँगै पहुँच बनाउने नगरपालिकाबाट सेवा सञ्चालन गर्न लागेको पनि जानकारी दिएको छ। भूमि तथा जग्गा सम्बन्धी सामान्य कामको लागि सदरमुकुम वा अन्य केन्द्र धाउनुपर्ने बाध्यता कम हुने भएको नयाँ व्यवस्थाबाट नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने पनि नगरपालिकाको अपेक्षा रहेको छ। गाउँबाट अत्याधिक बसाइ सरेपछि गोर्खा जिल्लाका गाउँपालिका सेवा दिन फेरि पनि सहरतिर सरेको छ। अहिले गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने सेवा गाई खोज्दै कर्मचारी गोर्खा बजार पोखरा चितनसँग काठमाडौँ खचाउन थालेको छ। बारपक सुरीकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, धार्चे गाउँपालिका र आरूघाट गाउँपालिका, गोर्खा बजार पोखरा काठमाडौँ चितवन सहरहरूमा पुगेर सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण शिविर सञ्चालन गर्दै आएको छ। सङ्घीय गाउँपालिकाको अधिकांश वृद्धा वृद्धाहरू औषधि उपचारको लागि काठमाडौँ पोखरा चितवन जस्ता सहरमा बस्दै आएकाले पनि पालिकाले उतै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको अजिरकोट गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभएको छ। उहाँको अनुसार पनि पालिकाले यसरी नै सहरमै पुगेर घुम्ते शिविर सञ्चालन गरेको यो दोस्रो वर्ष रहेको पनि जानकारी दिएको छ। लमजुङको विशेषर नगरपालिका वडा नम्बर 11 चिति तिलहारबाट कार्के डाँडा जाने बाटोमा पर्ने धङ खोलामा घाइते अवस्थामा चितुवाको उद्धार गरिएको छ। चितुवा भेटेसँगै स्थानीयमा त्रास फैलिएको थियो। सँगै आज खोलामा अस्वाभाविक अवस्थामा चितुवा देखेपछि स्थानीयले तत्कालै वडा कार्यालयसँगै वन कार्यालयलाई खबर गरेको हो। सँगै वडाध्यक्ष शिवप्रसाद जोशीका अनुसार भने धङ खोलामा चितुवा घाइते अवस्थामा बसेको देखिएको थियो। चितुवालाई देखेपछि स्थानीयलाई सावधान अपनाउन आग्रह गर्दै घटाबारी डिभिजन वन कार्यालयले जानकारी गराइसकेको थियो। सूचना पाए लगत्तै वन कार्यालय कर्मचारीसँगै प्रहरी घटनास्थलतर्फ पुगेको हो। सँगै घाइते चितुवाको भएकाले पनि उद्धारको क्रममा थप जोखिम नहोस् भनेर वन अधिकृत सहितको टोलीसँगै प्रहरी गएको थियो। सँगै केही समय भने प्रयासपछि चौतालाई उद्धार गरी उपचारको लागि विशेषज्ञ ल्याइएको पनि डिभिजन वन कार्यालय लमजुङले जानकारी दिएको छ। र अन्तिममा जाँदा जाँदै खेलकुद सम्बन्धी खबर, पहिलो संस्करणको नेपाल भलिबल लिग एनएफएलको फाइनल प्रवेशको लागि अहिले काठमाडौँ रोयल्ससँगै कर्णाली शिवराज बीच खेल भइरहेको छ। छ बजेदेखि सुरु भएको खेलमा शिवराजले त्यस्तै गरी काठमाडौँ रोयल्सले एक सेट जितिसकेको छ भने कर्णाली शिवराजले पनि एक सेट जितेको छ। एनएफएलको काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा रहेको छ भने लिगको चरणमा पाँचौँ खेलमा खेलेको दुवै खेल चार खेलसँगै जित एक खेल हार बेहोरेको छ। लिग चरणको काठमाडौँले कर्णालीलाई भने दुई तिनको सेटमा हराएको थियो। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजना रहेको छ। आज खेल जित्ने उपाधिको लागि भोलि अन्नपूर्ण स्पाइकर किङसँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिका अनुसार शीर्ष स्थानमा रहँदै अन्नपूर्ण हिजो नै फाइनलमा प्रवेश गरिसकेको छ। नेपाल पुरुष भलिबल फ्रेन्चाइज लिग पहिलो पटक आयोजना गरिएको हो। हामी साँझको बन्दीपुर समाचारको अन्तिम अन्तिमतर्फ आइसकेका छौँ। विदा माग्नु अगाडि समाचारका शीर्षकहरू पुनः एकपटक। भुटेपछि बाढीमा अहिले समय 1385 जनाको शव भेटियो। बाढीबाट झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। बच्चा जन्माएको घटना। ड्युटीमा रहेको अस्पतालका कर्मचारी र कामकाजबाट हटाइयो। आज 40 जिल्ला भन्दा धेरै ठाउँमा बाढीको जोखिम। आयोगले औँल्याइएको अतिक्रमित जग्गा सरकारको नाममा कायम गर्ने निर्णय। गृहमन्त्रीको निर्देशनमा भत्काइयो मनकामुना। गोर्खाको इलाका प्रहरी घेरामा रहेको जनप्रतिनिधि भने आपत्ति। 10 भूमिहीन परिवारले पाउने भयो जग्गा दर्ताको लागि 7 दिनको म्याच। फाइनल प्रवेशको लागि अहिले काठमाडौँ र कर्णाली बीच खेल्दै एक एक सेटको बराबरी। साँझको बन्दीपुर समाचार सकिएको छ। समाचार कक्षबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
2: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाइमा बसिरहनु भएका तपाईँ तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिस्चियन सामुदायिक संगतिद्वारा सञ्चालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाईँ हाम्रो दैनिक जीवनका तितामिठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाईँ पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौँ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ एउटा आशिषित भजनबाट।

यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईँहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौ। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ।

छ भनेर मानिसहरूले सुनेको कारणले येशु कहाँ आउने विचार गरेका थिए र त्यही क्रममा एउटा पक्षघातले पनि येशुको बारेमा सुनेको कुरा हुनेछ र मानिसहरूले येशुको पछि लागिरहेको अवस्थामा भिडहरू येशुको पछि पछि लागिरहेको अवस्थामा येशुलाई भिडले घेरा हालिरहेको अवस्थामा एकजना पक्षघातीलाई पनि चारजना मानिसहरू पक्षघातीलाई रोक्नका लागि

यसलाई मानिसहरूले परमेश्वर मुक्तिदाता भनेर उनीहरूले यीशुलाई पछ्याएको थिएन। वास्तवमा यीशु

र चिनेका थिएनन्। मानिसहरूले यीशुलाई परमेश्वर भनेर पछ्याएका पनि थिएनन्। मानिसहरूले प्राय जसो यीशु चाहिँ चम्याइ गर्दाको रूपमा मात्रै उनीहरूले विचार गर्दै थिए। र यीशुले तिनीहरूको विचार बुझेर भन्नुभयो, तिमीहरू किन आफ्नो हृदयमा दुष्ट विचार गर्दछौ? यीशुले यो कुरा उनीहरूको मनको कुरा बताइदिनु, उनीहरू भित्र के कुरा भइराखेको छ, के कुरा छलफल गरिरहेको छ, उनीहरूले गोप्य रूपमा गरेका कुरा यीशु प्रभुले थाहा पाउनु भयो। किनभने उहाँ सर्वज्ञानी हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ, उहाँ चाहिँ सर्वव्यापी परमेश्वर हुनुहुन्छ। उनीहरूले यो कुरो बुझेका थिएन, तर यीशु प्रभुले चाहिँ आफूलाई परमेश्वर

일단 그 밑에다 전원을 넣으셨습니다. 전원을 넣으셨습니다. 그 인식을 우리 모두가 이 빨리 만나서

सबैजनाले बुझ्नु जरुरी छ। आदरणीय श्रोता, यीशु ख्रीष्टले पाप क्षमाको कुरा गर्दै गर्नुहुन्छ।

चाहिँ परमेश्वर नै हुनुहुन्छ। र यदि पापीहरूले यीशु गएर पाप क्षमा माग्छन् भने यीशुले मात्र

तपाईँलाई आनन्द जीवन दिने उहाँ परमेश्वर नै हुनुहुन्छ। आज सबैले सबैकर्ता मात्र मुक्तिदाता भनेर पनि विश्वास गर्नुपर्छ। यदि कसैलाई मुक्ति चाहिन्छ

विश्वास गर्नुहोस् र चङ्गाइ पाउनुहोस् र पाप क्षमा पनि पाउनु। यदि भन्दै आजको प्रवचनको सेवालाई अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउनेछु। त्यतिन्जेलसम्म परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बिट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 98510 38516 र 98685533 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हवस् त, जय मसीह।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: ए बहिनी हेर हेर कति राम्री देखिए कि मेरी श्रीमतीलाई पनि तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
2: छ्या दाई पनि म के राम्री छु र यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न नाकमा फुली कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
1: होइन यति विधि चिटिक बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ।
2: विनोद सुनसादी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
3: हजुर हामी कहाँ शुद्ध सुनसादीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनसादी खरिद बिक्री गरिन्छ।
4: विनोद सुनसादी पसल पालुङटार नगरपालिका 5 छाती पोखरी गोर्खा।
5: प्रोप्राइटर विनोद सुनार, मोबाइल 98 31 39 505 र 98 165

0: extreme energy drink.
1: अया मरे नि बा
2: होइन के बोला रे बा अय रात गर्दै बस्नु भएको छ त
1: के हुनु नि धने बाबु क्या नाम उबेला पल्टनमा निकै दौडधुप भएर होला अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु
2: ए हो रे बा हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि
1: ए हो र धने बाबु उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु
2: ल किन नहुनु लाउरे बा त्यहाँ निको हुने नै यस्तै रोग त हो नि ढाड कम्मर दुख्ने घुँडा दुख्ने जोरी नसा दुख्ने झमझमाउने लाटो हुने प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा
1: अनि यो कहाँनिर रहेछ त धने बाबु
2: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा
1: ओहो धने बाबु म त आजै जान्छु बरु फोन नम्बर कति होला धने बाबु
2: ल ल टिप्नुहोस् त लाउरे बा 9841091866 र 9808513318
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार
4: यहाँको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो मोबाइल नम्बर 9841091866 र 9808513318
5: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना
6: हरेक महिनाको दोस्रो शनिबार नसा मानसिक छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ साथै पेट छाती मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण ल्याब परीक्षण एक्सरे इसिजी मुटुको इको प्लास्टर माइनर अपरेसन एनामोली स्क्यान इको भिडियो एक्सरे इन्डोस्कोपी डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ
7: सम्पर्क नम्बर 0658080170 र 0658080287
8: मोती हेल्थ क्लिनिक डुम्रे बजार तनहुँ
9: नेशनल इलेक्ट्रोनिक्स तपाईको भरोसाको नाम विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
10: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू
9: हामीले हेमस्टार सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज टिसाइल सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू टिभी फ्रिज फ्यान आइरन आदि किचनका लागि अत्याधुनिक सामग्रीहरू माइक्रोवेभ ओभन राइस कुकर
10: विशेष छुट र अफरहरू शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने एक्सचेन्जको पनि व्यवस्था गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस् तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा नेसनल इलेक्ट्रोनिक्स ब्यास्तै न्यु रोड दमौली तन हो फोन नम्बर 9856607424 9860602092
9: प्रोप्राइटर अर्जुन अधिकारी सागर उदास नेसनल इलेक्ट्रोनिक्स तपाईँको घरका लागि स्मार्ट समाधान
11: माया पुरानो
0: बहिनी, गला त नयाँ नयाँ डिजाइनको चाहिन्छ मलाई।
11: भइहाल्छ नि, बरु कहाँबाट ल्याउने हो?
0: के कहाँबाट ल्याउने नि? न्यूज बुद्ध सुनसादी पसल छ नि बोटेवाडा मालुनीमा, त्यहाँबाट ल्याउने नि। बरु हिँड न अहिले जाउँ।
11: छोटो छुट्टी छ, आजै गइहालौँ। बरु बेलुकी रोधी पो जाने कि?
0: छ्या, तिमी त कस्तो हो?
12: हजुर, गुणस्तरीय सुनचारीका गहना किनबेच र साटफेट गर्नुका साथै राशि अनुसारका पत्थर, कम्प्युटर, तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जय बुद्ध सुनचारी पसल, प्रोप्राइटर राजु विश्वकर्मा, होटेवडा 8 स्कुल चौक, बालुने। मोबाइल नम्बर 9842646888।
13: हाम्रो शाखा व्यस्तै पुरानो ब्याङ्क लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले होटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ।
14: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
15: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक को तेस्रो शनिबार हार्ट जोड्ने रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
16: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
17: सम्पर्क 0965-82-29 सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1 डुम्रे बजार, तनहुँ।
18: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो? पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
19: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
18: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
19: आजै सम्पर्क गर्नुहोस् 0165-74-668 97-6-59-47-44-474।
18: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
20: हेलो दाजुभाइ दिदीबहिनीमा नमस्कार, म भीम बहादुर आले मगर आबो खैरनी गाउँपालिका 1।

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एसएलटी लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
2: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि के ल्याउनै पाइएन।
1: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो। हातीभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
2: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचाँदी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन, तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
1: सोल्टी पनि।
3: भरत एन्ड साजन सुनचाँदी दोकान, गौतम गहना पसल, बन्दीपुर एक डुम्रे बजार तनहुँ, पृथ्वी राजमार्गको अगाडि, कामना विकास बैंक जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोपाइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 98460 40214, 98266 77776 र 0635 80 278।
4: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
5: ए बहिनी, हेर हेर कति राम्री देखिए कि, मेरी श्रीमतीलाई नि तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
6: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त?
5: होइन, यति विधि चिटिक
7: नगरपालिका 5 ठाटीपोखरी गोर्खा।
8: प्रोपाइटर विनोद सुनार, मोबाइल 98 31 39 505 र 98 161 95 850।
9: काका, साह्रै निराश देखिनु भएको छ त, बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
10: हेर न नानी, खेतीबाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन, अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको, घाटै घाटा मात्रै, यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
9: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले, तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
10: ए हो र, त्यसो भए म आजै गइहालेँ।
11: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन 5 र 10 लिटरको हजार, 2 लिटर 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटर को विषादी सर्कने स्पेयर पंप, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोलीब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासो, च्यापच्यापे पासो, कृषि चुना, पोल्ट्री चुना, रिनोइड बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, अर्गानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात गोड्ने गार्डन पन्चा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, काइयो, नङकट, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिराज, हब्बर, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु पक्षी औषधिहरू भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले माटे जुका किर्ना उपिया सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण दुई, रामपुर कम्पोसिट, मनकामना तीन, शङ्कर मकै, स्टार नाइन, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार। मकैमा गवारो र फौजे किराको विषादी र झार मार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू, भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैना लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, मालेपाटन बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हर्मोन पनि उपलब्ध छ। लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
12: डुम्रे बिउ बिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, बिएससी एजी, कृषि स्नातक, सञ्जीवनी मेडिकलको आडैमा। सम्पर्क फोन 0658082775, सम्पर्क मोबाइल 98461596 र 98101120।
13: लौ मुङकुटे दाई, म त एउटा सल्लाह लिन आएको।
14: यस्तो राम्री युवतीलाई के सल्लाह चाहियो फेरि? ल भन्नुस्, के सल्लाह चाहियो तपाईलाई?
13: यो चाडबाड मेला महोत्सवको समय पनि आयो, यो मासुका परिकारहरू कसरी बनाउने, कुन कुन मसलाहरू कसरी प्रयोग गर्ने भनेर।
14: ए ल सुन्नुस्, पहिला पकाउने भाँडोमा तेल तातो बनाउनुहोस्, अनि आवश्यक मात्रामा मेथी अनि प्याज राख्नुहोस्, त्यसपछि मासु ओइलिनुहोस्, अनि आवश्यकता अनुसार नुन, थोरै बुङकोटे जिराको धुलो, थोरै धनियाँको धुलो, बेसार खुर्सानीको धुलो र मिट मसला राख्नुहोस्, अनि मिठो भइहाल्छ।
13: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
15: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैँसीगोठ, बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846000178।

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फलफुल र फ्रेस जुस तपाईँको टेबलसम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्लेग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
3: आफूलाई प्रजनन अङ्गहरूको समस्या भएको तर भन्न नसकेको, जानकारी लिन र उपचार गर्न खोजेको तर उपयुक्त ठाउँ र विज्ञ थाहा नपाएका महिलाहरूलाई खुसीको खबर।
4: यौन चाहना नहुने, सुत्केरी पछि यौनाङ्ग खुकुलो हुने, सुक्खा हुने, खोक्दा हाँस्दा र हाच्छु गर्दा पिसाब चुहिने आदि समस्याहरूलाई चिरफार नगरिकन, बिहोस नगरिकन, कुनै साइड इफेक्ट बिना लेजर जस्तो अत्याधुनिक प्रविधिद्वारा सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा उपचार भइराखेको छ।
3: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर प्राली पोखरा 5 पर्स्याङ।
5: फोन नम्बर 061-574-668।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने सुबारु कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौँ।
7: सुबारु कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ।
7: थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्राली बन्दीपुर एक टुम्रे बजार गरिमा विकास ब्याङ्क सँगै।
6: सम्पर्क नम्बर 0-65-580-599, मोबाइल 9-55-60-60-299।
8: ओहो गुरु, पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
9: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
8: के भयो र गुरु?
9: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
8: बर्बादै भएछ त गुरु, हाम्रै तनहुँको चिसापानी डुम्रेमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न।
9: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
10: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ, साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। श्वेता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार चिसोपानी तनहुँ। प्रोप्राइटर प्रमोद कुमार, सम्पर्क 9-55-60-42-576, 9-13-13-191।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
12: सोल्टा तमुलका सोल्टिनीहरू त असाध्यै राम्रा हुन्छन् अरे, भगाउने क्यारी
13: किन चिन्ता लिन्छस्? मैले लिएर आएको छु नि त एउटा चिज।
12: हो र, चल तेरै सामान ल्याउँछ भने म पनि जान्छु।
13: छ नि हेर्दा हामीसँग।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो, बाबालाई सधैँ भने कहिले ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
2: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
2: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचादी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
6: आँखाका बिरामीहरूलाई खुसीको खबर,
7: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछन्।
6: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू,
7: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
6: आँखाको दृष्टि परीक्षण, चश्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चश्माहरू उपलब्ध गराइन्छ।
7: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
6: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
7: आँसु बग्ने नलीको सफाई, फोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
6: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
7: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98-461-13-100, 98-461-23-860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेवडार, कृष्ण बगैँचा, लम्जुङ।
8: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
9: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
8: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
9: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
4: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैसीगोठ, बेलबन्जाङ तनहुँ। सम्पर्क नम्बर 98460-00178।

0: Extreme Energy Drink.
1: तपाई यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फलफुल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्लेग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
3: विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यु जय बुद्ध सुनचारी पसल, प्रोप्राइटर राजु विश्वकर्मा, भोटेवडा 8 स्कुल चौक।

0: नेशनल फर्टिलिटी सेन्टर प्राली पोखरा 5 पर्स्याङ
1: फोन नम्बर 061-574-668
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आज धेरै काम भयो है?
2: कामको थकाइ त सहिन्छ दाई, तर केही मानिसहरूको व्यवहारले भने काम गर्नै गाह्रो बनाइदिन्छ।
1: किन, के भयो र?
2: बारम्बार अश्लील टिप्पणी गर्छन्, एक्लै भेट्ने प्रयास गर्छन्, नमान्दा काम गुम्ने डर देखाउँछन्। म धेरै दिनदेखि चुप बसेकी थिएँ।
3: माफ गर है, मैले यस्तो कुरा सामान्य होला भन्ने सोचेको थिएँ।
4: त्यो सामान्य होइन। कसैको इच्छा विपरीत गरिने यौन संकेत, अश्लील टिप्पणी, अनावश्यक छोइछिटो, यौन सम्बन्धका लागि दबाब वा धम्की, यी सबै यौनजन्य दुर्व्यवहार हुन्। यस्तो व्यवहार प्रति शून्य सहनशीलता अपनाइन्छ।
2: यदि यस्तो भयो भने मैले के गर्नुपर्छ?
4: चुप लागेर बस्नु हुँदैन। विश्वासिलो व्यक्तिलाई भन्नुहोस्, परियोजनाको गुनासो प्रणाली वा सम्बन्धित निकायमा गोपनीय रूपमा जानकारी दिन सक्नुहुनेछ। तपाईँको सुरक्षा, सम्मान र गोपनीयता पहिलो प्राथमिकता हो। सम्मानपूर्ण कार्यस्थल प्रत्येक व्यक्तिको अधिकार हो। महिला होस् वा पुरुष, यौन जन्य हिंसा र यौन दुर्व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य छैन। मौनता होइन, सचेतना र जिम्मेवारीले मात्रै सुरक्षित कार्यस्थल निर्माण हुन्छ।
5: सम्मान गरौं, सुरक्षा सुनिश्चित गरौं, यौन जन्य हिंसा र यौन दुर्व्यवहारलाई होइन भनौं। सुरक्षित, सम्मानजनक र हिंसा मुक्त कार्यस्थल निर्माण हाम्रो साझा जिम्मेवारी हो। यौन जन्य हिंसा वा यौन दुर्व्यवहार देख्नुभयो, भोग्नुभयो वा थाहा पाउनुभयो भने चुप नबसौं। सम्बन्धित निकाय वा परियोजनाको गुनासो संयन्त्र मार्फत गोपनीय रूपमा जानकारी गराऊ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, आयोजना निर्देशनालय, एडिबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदान सहयात्री समाज नेपाल र सिट्स जेबी द्वारा जनहितमा जारी सन्देश।
6: एसएलटी लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
7: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि के ल्याउनै पाइएन।
6: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो। हातीभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
7: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचाँदी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन, तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
6: सोल्टी पनि।
8: भरत एन्ड साजन सुनचाँदी दोकान, गौतम गहना पसल, बन्दीपुर एक डुम्रे बजार तनहुँ, पृथ्वी राजमार्गको अगाडि, कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोपाइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 98460 40214, 98266 77776 र 0635 80 278।
9: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
10: ए बहिनी, हेर हेर कति राम्री देखिए कि, मेरी श्रीमतीलाई नि तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
11: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र औठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
10: होइन, यति विधि चिटिक कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
11: विनोद सुनचाँदी पसलले। हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
12: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
13: विनोद सुनचाँदी पसल, पालुङटार नगरपालिका 5, ठाटी पोखरी, गोर्खा।
14: प्रोपाइटर विनोद सुनार, मोबाइल 98 31 39 505 र 98 165 95 850।
15: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
16: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
15: जीएमसी स्पेशल मिट मसला, हैन के सुन्दैछु म यो?
16: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेसल मिट मसलाको तहका छ।
15: जीएमसी स्पेसल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
16: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेसल मिट मसला आजै प्रयोग गर्नुहोस्।
15: बुङकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेसल मिट मसला। व्यापारिक जानकारीका लागि बुङकोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ सम्पर्क नम्बर 98065

0: extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्री बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हारजोनी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसुति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, पाप दम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहुँ। सम्पर्क नम्बर 9856 63 00 7 0 65 580 76 589।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।
4: बाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लडाकुहरूले अपहरण गरेका विमानहरूमध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्युयोर्कको ग्राउन्ड जिरोमा पीडित परिवारहरू जम्मा भएका छन्, जहाँ अरू दुईवटा विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। चौथो विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरुद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्वको सामुद्रिक चेकपोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखडाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार दुईपटक टेलिफोन सम्वाद गरेको बताइएको छ। रुस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारातोप क्षेत्रस्थित रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आगलागी भएको छ। पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रुसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रुसले कियेभ स्थित पेट्रोल स्टेसनहरूमा हमला गर्दा 2 जनाको ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रुसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रुसले युक्रेनमाथि पूर्ण स्तरको अधिकारमण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो पटक सहभागी हुँदैछन्। शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक 4 तहको सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेनासहित 10,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। र आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रुस सम्बद्ध तत्त्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% भन्दा बढी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 भन्दा धेरैको डिएनए नमुना संकलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डिएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढीमा परेर ज्यान गुमाएका झन्डै 1400 जनाको शव फेला परेको छ भने 5000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डिएनए को नमुना संकलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डिएनए नमुना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महत जानकारी दिइन्।
5: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डिएनए कलेक्सन गरेका छौँ भने आफन्त जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ। उहाँहरू आफन्तबाट 1751
0: नेपाल प्रहरीका प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डिएनए नमुना मध्ये करिब 300 परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमुनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत
5: 1386 फेला परेको छ र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 फेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ। 5130 जनाको तथ्याङ्क छ हामीसँग।
0: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्या बीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौँ।
6: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो चितवनमा जानको लागि चाहिँ बिचमा चाहिँ जाने काम एउटा सडक थिएन, सानो सानो एकजनाले मात्रै काम गर्न गाह्रो थियो। त्यो कारण ठुलो दुईजनाको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुङ्गिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एक्जामिटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ। सायद आजसम्म त्यो ब्रेक थ्रु हुन्छ।
0: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेको थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
6: अब उद्धार र खोजीको काम पनि चल्नु चलेकै छ, रोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै प्रस्पेक्टिभबाट आँसु चाहिँ निकाले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होड चाहिँ छोडेको अवस्था छैन। त्यो कारणले अब एउटा 1700 पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा आज पनि हाम्रो चाहिँ दुईजना ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसे कम हेडबडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन। तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 क्याम्पमा मानिसहरूलाई खाना र साथको स्वास्थ्य उद्धारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेको छ।
0: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 हाराहारीमा अहिलेसम्म सम्पर्क नआएको भन्ने विवरण छ, त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जब

0: अहिलेसम्म त्यो पूर्ण रूपमा
1: काम त कन्टिन्यू गरिरहेको छ। तनैल भित्रको काम चाहिँ नेपाल आर्मीले, तनैलभन्दा बाहिरको काम यो दलदल आदि इत्यादिको चाहिँ सर्च रेस्क्यु काम अझै पनि चाहिँ नेपाल प्रहरीले र

0: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
1: त्यो हुनाले हामी होप छोडेका छैनौँ भन्ने एउटा, अनि सर्कुलर रेस्क्यूलाई चाहिँ रोकिया पनि छैन, एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइरहेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्यो भनेपछि पुनर्निर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था, फरक खालको बाढी एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सका गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुनर्निर्माण गऱ्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुनसक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुनसक्छन्, कुन ठाउँमा सुनिश्चित स्थान छ त्यो सुनिश्चित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भए हामी आफै खोज्छौँ।
0: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा नदीको किनारमा त्यसलाई चाहिँ सार्ने नै योजना हो।
1: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्ली नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्भवको तयारी भइरहेछ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बाढीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा, उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
2: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 जना रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 जना रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 जना रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
3: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ। जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ, होइन जस्तो रसुवाको ल्याएर नुवाकोट बस्नु भएको छ, नुवाकोटी परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भए जस्तो भएको छ।
2: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्। त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए। बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोला हुने, एकोरो हुने देखिएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवन तर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्ग बारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढीले बगाइदिएको काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार करिब 15 प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी:
4: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला अथवा त्योभन्दा थोरै माथि लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
5: त्यो काम सकिन कति दिन लाग्छ अझै?
4: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ, पर्सिसम्म पनि लाग्न सक्छ कटिङ। र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस एउटा गरेर अनि त्यसपछि यातायात सुचारु गर्छौँ।
5: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
4: अब 4-5 दिन भित्रमा चाहिँ सकिन्छ।
5: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
4: हामी अहिले चाहिँ ग्राभल सर्फेससम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्फेस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई
5: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
4: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 मिटर छोडेर मात्रै भित्रतर्फ सडक निर्माण गरेका छौँ, त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्रतर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै
0: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी, साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस् त यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख हिँड सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौँ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
8: बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई वडा नम्बर 1 देखि वडा नम्बर 6 भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसाय फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नुहुन समेत अनुरोध गरिन्छ। साथै चालू आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालू आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ। भर्ना खुल्यो गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QAA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँमा शैक्षिक सत्र 2083-84 लागि वार्षिक सेमेस्टर प्रणाली तर्फ BA, BBS र BEd नेपाली अङ्ग्रेजी गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ BBA र BICT मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा इन्ट्रान्स फारम भरी आफ्नो सिट सुरक्षित गर्नु हुन सूचित गरिन्छ।
9: बीआईसीटी को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति श्रावण 25 गते सम्म, प्रवेश परीक्षा भाद्र 5 गते दिउँसो 1 बजे, कक्षा सञ्चालन भाद्र 31 गते देखि, जम्मा सिट संख्या 33 जना मात्र।
8: थप जानकारीको लागि सम्पर्क क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस व्यासेक विज्ञान चौर दमौली तनहुँ। सम्पर्क नम्बर 065 59

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: आवेदन पेश गर्ने सम्बन्धी सूचना यस भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका इच्छुक पशुपालन सम्बन्धी कृषक समूह संस्था समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँमा आवेदन पेश गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण बृहत्तर पशु विकास प्रबन्धन कार्यक्रम गाई भैँसी बाख्रा बङ्गुर फलप परिमाण 1 वटा विनियोजित बजेट 30 लाख मात्र सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू खोर गोठ माछा पोखरी रेलवे निर्माण र सुधार उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन घाँस बाली स्रोत तथा नर्सरी स्थापना र व्यवस्थापन काली गण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलप परिमाण 2 वटा विनियोजित बजेट 10 लाख मात्र प्रति लाभ ग्राही बढीमा 5 लाख सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रबन्धन सम्बन्धी कार्य जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य असल पशुपालन अभ्यास प्रबन्धन आदि उत्पादनमा आधारित प्रोत्साहन सहयोग दुधमा कार्यक्रम आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर बजेट 1,28,50,000 सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू दैनिक कम्तीमा 200 लिटर दुध सङ्कलन गरेको वार्षिक कम्तीमा 200 दिन दुध सङ्कलन गरेको प्रोत्साहन बापत प्रति लिटर बढीमा 5 रुपियाँ र प्रति सहकारी बढीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम आवेदक दुग्ध उत्पादक प्रशोधन संघ संस्थाहरू परिमाण 1 वटा बजेट 5 लाख बढीमा 90% खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रशोधित तथा प्याकेजिङ भएको हुनुपर्ने
2: पेश गर्नुपर्ने आवश्यक कागजातहरू निवेदन र प्रस्ताव आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा

0: कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
1: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.in बाट पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065692 मा सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: तपाईँको दुइटै किडनी फेल भइसकेको छ, समयमा उपचार भएन भने जे पनि हुन सक्छ।
1: तिमीलाई
0: एक पल खुसी थियो।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भन्यो कहिले ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
2: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
2: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचादी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशियम सारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुरानो तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुङ्गे बजार तनहुँ। प्रोभाइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
6: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
7: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
6: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
7: आजै सम्पर्क गर्नुहोस 061-574-668, 97-6-59-47-44-474।
6: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।

0: extreme energy drink.
1: काका साह्रै निराश देखिनु भएको छ त. बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
2: हेर न नानी, खेतीबाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन. अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको, घाटै घाटा मात्रै. यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो.
1: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले. तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न.
2: ए हो र, त्यसो भए म आजै गइहाले.
3: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजार, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटर को विषादी सर्कने स्पेयर पंप, नजिक र टाढा पनि फाल्ने नर्सरी ट्रे र पोली ब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासो, च्यापच्यापे पासो, कृषि चुना, पोल्ट्री चुना, रिनोइट बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, अर्गानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात फोर्ने, गार्डन पन्चा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङ्कर, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ. कुखुराका चल्लाहरू, बोइलर, क्रिराज, हब्बर, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ. पशुपक्षी औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्. नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ. मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्. साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ. उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2, रामपुर कम्पोसिट, मनकामना 3, शङ्कर मकै, स्टार 9, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार. मकैमा गवारो र फौजे किराको विषादी र झार बार्ने विषादी पनि उपलब्ध छ. लहरे बालीका बिउहरू, भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैना लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ. त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, मालेपाटो बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ. फलफुलको बोटहरूमा फुल र फल टिकाउने हार्मोन पनि उपलब्ध छ. लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ. विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ.
1: डुम्रे बिउ बिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, बिएससी कृषि स्नातक, कन्जुबेनी मेडिकल को आडैमा. सम्पर्क फोन 0658-82-75, सम्पर्क मोबाइल 98-4-61-92-596 र 98-10-10-21-20.
2: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
4: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको.
2: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि.
4: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्. त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु. धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो.
3: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैसीगोठ, बेलबनजाङ तनहुँ. सम्पर्क नम्बर 98460-00178.

0: Extreme Energy Drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्बे चिसा पानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसा पानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 98568062 98568062।
3: के तपाईँ निःशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौँ।
4: सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारू कन्सल्टेन्सी प्राली बन्दीपुर एक टुम्रे बजार गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 0635805099, मोबाइल 98560602099।
5: ओहो गुरु, पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
6: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
5: के भयो र गुरु?
6: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
5: बर्बादै भएछ त गुरु, हाम्रै तनहुँको चिसा पानी डुम्रेमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिनु जानुस् न।
6: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
7: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ, साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। श्वेता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार चिसोपानी तनहुँ। प्रोप्राइटर प्रमोद कुमार। सम्पर्क 98560542576, 98013-13191।
8: नेशनल सिटी हॉस्पिटल, अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
9: विशेषज्ञ चिकित्सक र सेवाहरू,
8: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
9: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
8: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
9: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
9: फिजिसियन डाक्टर गौरी राम महतो,
8: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
9: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
8: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
9: हिमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
9: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0654-93-611।
8: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
10: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम।
0: विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा उपस्थित
10: नेसनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
0: हामीले हेमस्टार सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज टिसाइल सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू चिली फ्रिज फ्यान आइरन आदि किचनका लागि अत्याधुनिक सामग्रीहरू माइक्रोवेभ ओभन राइस कुकर
10: विशेष छुट र अफरहरू शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने एक्सचेन्जको पनि व्यवस्था गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा नेसनल इलेक्ट्रोनिक्स बास्तै न्यू रोड दमौली तनहुँ। फोन नम्बर 9856607424 9860102।
0: प्रोपराइटर अर्जुन अधिकारी सागर उदास नेसनल इलेक्ट्रोनिक्स तपाईँको घरका लागि स्मार्ट समाधान।
11: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो, पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
12: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
11: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
12: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-47-474।
11: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।

0: extreme energy drink.
1: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
2: हरेक महिनाको दोस्रो शनिबार नसा मानसिक शारीरिक तथा लाग औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट छाती मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, ईसीजी, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा, साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
3: सम्पर्क नम्बर 0658080170 र 0658080287।

0: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
1: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोर्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तुलसेनाबाट इनोमली स्क्यान गरिन्छ।
0: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
2: सम्पर्क 0658582329 सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1, डुम्रे बजार, तनहुँ।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

आदरणीय श्रोता, तपाईँ यति बेला रेडियो बन्दीपुर 88.8 मेगाहर्जमा सहर गर्दै हुनुहुन्छ। तपाईँका मनभित्र हामी पनि रम्दै थियौँ। आज हामीले दिनभर तपाईँसँगै बितायौँ, खेल्यौँ, रमायौँ। हाम्रा प्रस्तुतिहरूप्रति तपाईँले देखाउनु भएको माया हामीसँग अझ अमर छ। तपाईँ हामी बीचको मायालाई सार्थक रूप दिन भोलि बिहान फेरि 5 बजे तपाईँसँगै उठ्नेछौँ। निन्द्रा देवीको काखमा मिठो निन्द्रा परोस्। सम्पूर्ण दुःख पीडा भुलेर आरामदायी निन्द्रामा रम्नुहोस्। तपाईँको मिठो निन्द्राको कामना गर्दै आजको सम्पूर्ण प्रसारणबाट हामी पनि बिदा भयौँ। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि सुप्रभात। आज पनि नियमित प्रसारण लिएर हामी उपस्थित भइसकेका छौँ। रेडियो बन्दीपुर 88.8 मेगाहर्ज सुन्नुहुने सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। सदाझैं आज पनि हामी तपाईँकै सामिप्यतामा रहनेछौँ। तपाईँलाई दिनभर आज पनि हामी देश विदेशका ताजा खबरका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गर्नेछौँ। आज पनि हामी सँगै रहनुहोला। तपाईँको आजको दिन सुनौलो बितोस्।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
2: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
1: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
2: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
3: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोट बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846000178।

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: दिगो जीवनको स्वस्थ सुरुवात प्रभावकारी स्तनपानको लागि सबैको साथ विश्व स्तनपान सप्ताह 2026। स्तनपान जति सक्दो चाँडो नवजात शिशु जन्मिएको पहिलो एक घन्टा भित्र सुरु गर्नु पर्दछ। आमाको स्तनबाट सुरुमा आउने पहिलो बाक्लो दुध बिगौती दुध हो। यसले विभिन्न रोगहरूबाट बचाउन नवजात शिशुको लागि पहिलो खोपको रूपमा काम गर्दछ। स्तनपानले गर्दा शिशुका विविध अनुभूतिहरू जस्तै स्पर्श, स्वाद, दृष्टि, गन्ध, श्रवण उत्तेजित गर्दछ। दिमाग विकास गर्न, शरीरको वृद्धि र विकासमा मद्दत हुन्छ। नवजात शिशुलाई स्तनपान गराउनु अघि कुनै पनि तरल पदार्थ, मह, चिनी, पानी आदि वा फर्मुला दुध वा अन्य शिशु आहार केही पनि दिनु हुँदैन। बोतलको प्रयोग गरी दुध खुवाउनु हुँदैन। आमाले जति स्तनपान गरायो सोही अनुसार दुध उत्पादनमा मद्दत गर्दछ। स्तनपान गराउनाले आमालाई पाठीघरको क्यान्सर र स्तन क्यान्सरबाट बचाउँदछ भने यसले परिवार नियोजनको रूपमा पनि काम गर्दछ। शिशुलाई पहिलो 6 महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ। अरू केही खुवाउनु पर्दैन, पानी पनि खुवाउनु पर्दैन, आमाको दुध मात्र खुवाए पुग्छ। बालबालिकालाई 6 महिना पुरा भएपछि पूरक खानाको साथ साथै कम्तीमा 2 वर्षको उमेरसम्म निरन्तर स्तनपान गराउनु पर्दछ। शिशुले दुध मागेको हरेक पटक माग अनुसार दिनमा कम्तीमा 10-12 पटक स्तनपान गराउनु पर्दछ। स्तनपान सम्बन्धी उचित परामर्श तथा थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्। विश्व स्तनपान सप्ताह 2026 सन्दर्भमा
2: पालिकाद्वारा जनहितमा जारी सन्देश।
1: गण्डकी प्रति सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मार्फत रहेको कृषि विकास कार्यालय तनहुँको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकरण गरिएको छ। कृषि विकास कार्यालय तनहुँद्वारा आर्थिक वर्ष 2083-84 तपसिल बमोजिमका कार्यक्रम सञ्चालन गरिने हुँदा कृषि फर्म, कम्पनी, कृषि समूह, कृषि सहकारी संस्था लगायतका सरकारवालाहरूले कार्यालयमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। कार्यक्रमहरू प्रशासनिक पुँजीगत सम्बन्धी कार्यक्रम, वार्षिक बजेट 3,95,000, कृषि प्रसार कार्यक्रम अन्तर्गत अन्तक्रिया गोष्ठी, विषादी सचेतना, कृषि बिमा, रासायनिक मलको प्रयोग विषयमा 1,20,000, उन्नत कृषि प्रविधि प्रदर्शन कार्यक्रम 5,00,000, कृषिसँग सम्बन्धित अध्ययन अनुसन्धान तथा सर्वेक्षण कार्यक्रम 5,00,000, विद्यालय कृषि शिक्षा कार्यक्रम 1,00,000, प्रयोगशाला सेवा तथा सञ्चालन 2,50,000, स्थानीय तहमा कृषि शिविर सञ्चालन 7,50,000, IPM कृषक पाठशाला सञ्चालन 5,00,000, माटो सुधारको लागि कृषि सुन वितरण 6,00,000, उत्कृष्ट कृषकलाई पुरस्कार गर्ने 1,20,000, समस्या समाधान तथा प्राविधिक पृष्ठपोषणको लागि टेक्निकल ग्रुप मोनिटरिङ 2,00,000, कार्यक्रम सार्वजनिकरण तथा सार्वजनिक सुनवाई 50,000।
2: नीतिगत तथा संस्थागत सुधार कार्यक्रम अन्तर्गत आकस्मिक सेवा सेवा तथा राहत कार्यक्रम 1,50,000, बाली विशेष स्थलगत तालिम सेवा सेवा सहित 6,00,000, कृषि तथ्याङ्क संकलन तथा प्रकाशन 2,50,000, कृषि उत्पादन सामग्रीको अनुगमन नियमन तथा प्राविधिक पृष्ठपोषण 1,60,000, स्थानीय तहको पदाधिकारीको कृषि प्रविधि सँग संवादात्मक कार्यक्रम 2,40,000, विगतको वर्षहरूमा सञ्चालित कार्यक्रमहरूको फलो अप अनुगमन पृष्ठपोषण र रिपोर्टिङ कार्यक्रम 1,50,000, बहुक्षेत्रगत सहभागिता कार्यक्रम अनुगमन 1,00,000,
1: समुदाय लक्षित खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत 25,75,000, रैथाने तथा स्थानीय बालीको परिकार विधिकरण सम्बन्धी तालिम 75,000, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम 10,00,000, ग्रामीण पोषण सुरक्षा कार्यक्रम 15,00,000, कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धि कार्यक्रमहरू अन्तर्गत 2,75,50,000, खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम 40,00,000, आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम 70,50,000 व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम 23,00,000 चैत्य धान उत्पादन प्रबन्धन कार्यक्रम 65,00,000 लोकमार्ग करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रबन्धन कार्यक्रम 15,00,000 सिप कार्यक्रम कार्यान्वयनमा सहजीकरण 3,00,000 फल फूल नर्सरी स्थापना तथा सुदृढीकरण 5,00,000 एलहन तथा दलहन बाली प्रबन्धन कार्यक्रम 5,00,000 समुदाय स्तरमा प्रस्तुतन योग्य खाद्यान्न योग्य आलु उत्पादन प्रबन्धन कार्यक्रम 48,00,000 फल फूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार 54,00,000 आकस्मिक बाली संरक्षण सेवा 2,00,000 कार्यक्रम अनुगमन प्राविधिक पृष्ठपोषण तथ्याङ्क संकलन तथा प्रतिवेदन 5,00,000
2: जलवायु मैत्री प्रविधि प्रबन्धन कार्यक्रम अन्तर्गत 30,00,000 जलवायु कृषि प्रविधि प्रबन्धन कार्यक्रम 10,00,000 प्रांगारिक मल वितरण 10,00,000 ग्रामीण कृषि प्रयोजन प्रबन्धन कार्यक्रम 10,00,000 प्रांगारिक मल वितरण 10,00,000
1: कृषि उद्यम प्रबन्धन कार्यक्रम अन्तर्गत 25,00,000 कृषि उद्यम विकास कार्यक्रम 15,00,000 निर्यातजन्य कृषि वस्तु प्रबन्धन कार्यक्रम 10,00,000
2: संघीय सशर्त अन्तर्गतको प्रांगारिक कृषि प्रबन्धन कार्यक्रम 15,00,000 RBPR सञ्चालन तथा स्थापना 15,00,000
1: चालू प्रशासनिक खर्च 2,01,71,000 चालू कार्यक्रमको जम्मा बजेट 6,55,86,000 कुल जम्मा बजेट 6,59,81,000 भर्ना खुल्यो गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QAA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुमा शैक्षिक सत्र 2083-84 लागि वार्षिक सेमेस्टर प्रणाली तर्फ BA, BBS र BEd नेपाली अङ्ग्रेजी गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ BBA र BICT मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा इन्ट्रान्स फारम भरी आफ्नो सिट सुरक्षित हुन सूचित गरिन्छ।
2: BICT को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति श्रावण 25 गते सम्म, प्रवेश परीक्षा भाद्र 5 गते दिउँसो 1 बजे, कक्षा सञ्चालन भाद्र 31 गते देखि, जम्मा सिट संख्या 33 जना मात्र।
1: थप जानकारीको लागि सम्पर्क क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस व्यासेक विज्ञान चौर दमौली तनहुँ। सम्पर्क नम्बर 0965906098 5562597 र 98560245228। बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई ओडा नम्बर 1 देखि ओडा नम्बर 6 भित्र सञ्चालनमा रहेका व्यवसायहरू थोक तथा खुद्रा पसल बैंक तथा वित्तीय संस्था उद्योग व्यवसाय फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नुहुन समेत अनुरोध गरिन्छ। साथै चालू आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालू आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख

0: बान्ता हुने, खाना खान मन नलाग्ने, रोग लागेको केही समयपछि छाला मुनि रगत जमेको धब्बाहरू देखा पर्ने, साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा वा शरीरका अन्य अङ्गहरूबाट रगत बग्न सक्ने हुन सक्छ र ज्वरो आएको केही समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने हुन्छ। डेङ्गु रोगबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो। यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकोले अनावश्यक रूपमा नाङ्गो जिउ बाहिर नबसौँ। बाहिर निस्कन परेमा पुरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्कने बानी बसालौँ। घर वरिपरि भएको खाल्टा खुल्टीमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता खाल्टा खुल्टीलाई माटोले पुर्ने व्यवस्था गरौँ। डेङ्गु रोग लागेको बिरामीलाई झुलभित्र सुताउनाले रोग सर्ने सम्भावना कम हुने भएको हुँदा बिरामीलाई झुलभित्रै सुताउने गरौँ। व्यक्तिगत बचावका लागि लामखुट्टे भगाउने मलमको प्रयोग गरौँ। लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै महत्वपूर्ण उपाय भएकोले उपरोक्त अनुसार वातावरणीय सरसफाईमा ध्यान दिनु उपयुक्त हुन्छ र डेङ्गु रोग लागेको शंका भएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु होला।
1: जिल्ला स्वास्थ्य कार्यालय तनहुँ।
2: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
3: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
2: केटीहरूमा महिनावारी सुरु भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाइको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
3: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
2: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
3: यसबाट बस्न के गर्ने त मिस?
2: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
3: यो चक्की कहाँ पाइन्छ मिस?
2: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
4: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
5: आवेदन पेश गर्ने सम्बन्धी सूचना यस भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका 100 पशुपालन सम्बन्धी कृषक समूह, संस्था, समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँमा आवेदन पेश गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण 72 पशु विकास प्रबन्धन कार्यक्रम, गाई भैँसी बाख्रा बङ्गुर फलप परिमाण 1 वटा, विनियोजित बजेट 30 लाख मात्र, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, खोर गोठ माछा पोखरी, रेलवे निर्माण र सुधार, उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी, पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन, घाँस बाली तथा नर्सरी स्थापना र व्यवस्थापन, काली गण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलप परिमाण 2 वटा, विनियोजित बजेट 10 लाख मात्र, प्रति लाभ ग्राही बढीमा 5 लाख, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद, बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रबन्धन सम्बन्धी कार्य, जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य, असल पशुपालन अभ्यास प्रबन्धन आदि, उत्पादनमा आधारित प्रोत्साहन सहयोग दुधमा कार्यक्रम, आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था, परिमाण 25,70,000 लिटर, बजेट 1,28,50,000, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, दैनिक कम्तीमा 200 लिटर दुध संकलन गरेको, वार्षिक कम्तीमा 200 दिन दुध संकलन गरेको, प्रोत्साहन बापत प्रति लिटर बढीमा 5 रुपियाँ र प्रति सहकारी बढीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने, मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम, आवेदक दुग्ध उत्पादक प्रशोधन संघ संस्थाहरू, परिमाण 1 वटा, बजेट 5 लाख बढीमा 90%, खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रशोधित तथा प्याकेजिङ भएको हुनुपर्ने,
6: पेश गर्नुपर्ने आवश्यक कागजातहरू, निवेदन र प्रस्ताव, आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र, प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू।

0: गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बिहोरा लेखिएको सिफारिस पत्र अघिल्लो दुई आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
1: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0865647992 सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

बोलो श्री कुल देवतारू को। हे मेरो भगवान, हे मेरो परमात्मा, बाचुन्जेल जति नै तेरो र मेरो, तछाड र मछाड गरे तापनि मरेर लानु केही रहेनछ सबै।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा, नयाँ प्रविधि, मोडेल सिटी हस्पिटल, नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
2: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच,